0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: पानी बचाई बाली लगाऊ।
2: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पालै पालो रोपौं। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, अर्धनाथ, सामा मन्सुली र बहुगुणी प्रयोग गरौ। डीएसआर विधि, सुक्खा खेतमा धान छर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट रोइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याउ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौ।
1: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
2: यो सन्देश बबई सिंचाई आयोजना प्रविधि वर्गद्वारा प्रसारित गरिएको हो।
1: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
3: यही जेठ 23 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि
1: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
6: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि
1: 17।

0: 2017.
1: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
2: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि

0: 50-4 अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाऊ।
1: डिभिजन वन कार्यालय बर्पिया, सम्पर्क फोन नम्बर 0484201156।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-4-80-22-229 र 98-605-22-229।
4: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
5: रेडियो टाइगर स्टुडियो टाइम।
6: यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 21 गते बिहिबार, सन् 2026 जून 4 तारीक अधिक जेठ कृष्ण पक्षको चतुर्थी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता, रासोपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने,
0: पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर, पूर्व प्रधानमन्त्री मन्त्रीदेखि संवैधानिक आयोगका पूर्व पदाधिकारीको भने छानबिन हुने,
1: पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याइने, यसरी बनेका कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वतः निष्क्रिय या खारेज हुने,
0: अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित, अमेरिकी संसदमा ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको चौथो प्रयास,
1: र एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भूटानसँग खेल्दै।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा

0: झरना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
0: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576121314 सम्पर्क गर्नुहुन अनुरोध छ।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: काया कैरनमा अब खबरको सिलसिला। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणका क्रममा दिल्लीमा रहेका रासोपा सभापति रवि लामिछानेसँग हिजो भएको भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको जनाउनु भएको छ। मोदी र लामिछानेबीच 1 घण्टा भन्दा बढ़ी चलेको भेटवार्तामा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो। उनीहरू परिवर्तित राजनीतिक परिस्थितिमा नेपाल भारत सम्बन्धलाई नयाँ दिशा दिन सहमत भएका छन्। पछिल्लो समयमा चर्चामा रहेका सीमा लगायतका विषयमा भने भेटवार्तामा छलफल नभएको एक नेपाली अधिकारीले बताएका खबर आजको कान्तिपुरले लेखेको छ। सीमाका विषयमा व्यक्तिगत रूपमा चासो राखिएको हुन सक्ने भए पनि औपचारिक छलफल नभएको उनको भनाइ छ। भारतीय विदेश मन्त्रालयको अस्ति मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको मध्यस्थतालाई अस्वीकार गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा अस्ति आइतबार दिएको भारतसँगको सीमा विवादमा इंग्ल्याण्ड अर्थात बेलायतसँग पनि छलफल गरेको भन्ने अभिव्यक्ति दिनुभएको थियो। त्यसैको प्रतिक्रिया भारतीय पक्षबाट अस्ति मंगलबार सार्वजनिक भएको हो। जयसवालले यी विषय द्विपक्षीय संयन्त्र मार्फत नै सुल्झाउनु पर्ने बताउनु भएको थियो। हिजोको भेटवार्तामा सहभागी एक अधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भारत सधैं नेपालको साथमा रहेको अभिव्यक्ति दिनुभएको छ। अधिकारीहरूका अनुसार लामिछानेको भ्रमण र अस्ति मंगलबार तथा हिजो बुधबारको उच्च स्तरीय भेटवार्ताले भारत सरकार र सत्तारूढ भाजपा दुवै राष्ट्रपा नेतृत्वको सरकारसँग सम्बन्ध बढाउँदै नेपालका प्राथमिकताहरूमा साझेदारी गर्न चाहेको सन्देश दिएका छन्। यसैबीच राष्ट्रपा सभापति लामी छाने भारत भ्रमणबाट फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँ दिल्ली जानुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आउँदो शनिबार 3 दिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका खबर कान्तिपुरले लेखेको छ।
8: बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सर्वोच्च उच्च र जिल्ला अदालतका न्यायाधीश संवैधानिक आयोगका पदाधिकारीहरू सेनाका अधिकारीहरू र पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोगका सदस्य गणेश केसीले आयोगलाई प्राप्त कार्यविवरण अनुसार पहिलो पटक सांसद र मन्त्री भएकाहरू बहालवाला न्यायाधीशहरू सैनिक अधिकारीहरू संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने अधिकार नभएको बताउनु भएको छ। वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। उहाँहरूको सम्पत्ति छानबिन सार्वजनिक पनि भइसकेको छ। उहाँले भन्नुभयो त्यस्तै अदालतका बहालवाला न्यायाधीश सेनाका बहालवाला अधिकारीहरू र संवैधानिक आयोगका बहालवाला पदाधिकारीहरूको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रभित्र पर्दैन। आयोगका सदस्य केसीका अनुसार राष्ट्रपति उपराष्ट्रपति पूर्व राष्ट्रपति पूर्व उपराष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रमा पर्दैन। वहाँले संवैधानिक आयोगहरूका पूर्व पदाधिकारी पूर्व न्यायाधीशहरू र नेपाली सेनाबाट सेवानिवृत्त राजपत्रांकित प्रथम श्रेणी वा त्योभन्दा माथिका अधिकृतहरूको सम्पत्ति भने छानबिन हुने बताउनुभयो। यसै गरी नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत राजपत्रांकृत प्रथम श्रेणी र त्योभन्दा माथिका अधिकृत तथा त्यो तहबाट सेवानिवृत्त अधिकृतहरूको सम्पत्ति छानबिन हुनेछ। कार्यविधि अनुसार आयोगले तत्कालीन श्री पाँचको सरकार र नेपाल सरकारका पूर्व प्रधानमन्त्री पूर्व उप प्रधानमन्त्री पूर्व मन्त्री पूर्व राज्य मन्त्री र पूर्व सहायक मन्त्रीहरूको सम्पत्ति छानबिन गर्नेछ। यसै गरी संविधान सभाका सदस्य तत्कालीन संसदका सदस्य प्रदेश सभाका सदस्य तथा पदाधिकारीका संवैधानिक निकायका पूर्व पदाधिकारी पूर्व न्यायाधीशहरूको सम्पत्ति छानबिनको दायरामा पर्नेछ। नागरिकमा खबर छ।
7: काया कैरनमा बजेट कार्यान्वयनको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
10: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता, राजसभा सभापति लामिछाने फर्के लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर लगायतका खबर प्रस्तुत
3: गर्यौं। सरकारले पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याउने भएको छ। राष्ट्रिय योजना आयोगले 10 वर्षपछि स्वत निष्क्रिय हुने गरी तयार पारेको पूर्वाधार सहजीकरण विधेयक 2083 प्रारम्भिक मस्यौदा कानून अर्थ प्रधानमन्त्री कार्यालयमा पठाउन लागेको हो। माथिल्लो निकायमा छलफल र थप घट भएपछि मन्त्री परिषदबाटै सैद्धान्तिक स्वीकृत हुन्छ, त्यसपछि संसद सचिवालयमा दर्ता भएर नियमित विधेयक चाहिँ संसदीय प्रक्रिया पूरा गरेर ऐनका रूपमा आउँछ। राष्ट्रिय योजना आयोगका सदस्य एवं पूर्वाधार सहजीकरण विधेयक सुझाव समितिका संयोजक अर्जुन जंग थापाले बताउनुभयो। उहाँका अनुसार पूर्वाधार सहजीकरण ऐन कुनै निश्चित परियोजनाका लागि नभई समग्र पूर्वाधार विकास, सड़क, रेल, सिंचाई, ऊर्जा, खानेपानी, ढल सहितमा आकर्षित हुनेछ। पूर्वाधार विकास गर्दा धेरै थरी ऐन कानून आकर्षित हुन्छ। प्रक्रियागत झन्झटिलोका कारण समयमै काम सक्ने स्थिति भएन, त्यसैले पूर्वाधार विकास गर्दा आकर्षित हुने वन निकुञ्ज, वातावरण, जग्गा प्राप्ति, गुठी, विद्युत, सार्वजनिक खरिद र स्थानीय सरकार सञ्चालन सहितका ऐनका केही दफा निलम्बन हुने गरी विधेयकको मस्यौदा बनाएको उहाँले बताउनुभयो। ऐन बनिसकेपछि आवश्यकता अनुसार नियमावली कार्यविधि बन्नेछ। छिटो प्रक्रियाबाट ऐन बनाउन खोजिएको हो जसले पूर्वाधार विकासबाट बाधा अडचन हटुन्, विधेयक संसदबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्छ, त्यसपछि राजपत्रमा प्रकाशित भएर ऐनका रूपमा लागू हुन्छ। सनसेट ल मार्फत बनेका कुनै पनि कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वत निष्क्रिय वा खारेज हुन्छ। नयाँ पत्रिकामा खबर छ।
2: यसैबीच सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ठूला पूर्वाधार आयोजना विकास गर्न हाइब्रिड इम्युटी मोडल कार्यान्वयनमा लैजाने तयारी गरेको छ। यो मोडल अन्तर्गत निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन सूची 3 महिनाभित्र तयार गरिने बजेटमा उल्लेख छ। यस्तै सरकारले खानी उत्खनन सम्बन्धी विद्यमान खुकुलो व्यवस्था संशोधन गर्दै अवैध उत्खनन रोक्ने र यस क्षेत्रको उत्पादकत्व बढ़ाउने गरी नयाँ ऐन प्रस्ताव गरेको छ। प्रस्तावित ऐनमा अनुमति बेगर खानी उत्खनन गरे 1 करोड़सम्म जरिवानाको प्रस्ताव समेत गरिएको छ। यसअघि कठोर कानून नभएका कारण जथाभावी खानी उत्खनन बढ़ेसँगै सरकारले नयाँ ऐन बनाएर यसलाई कसिलो बनाउन लागेको खबर कारोबारले लेखेको छ।
3: सरकारले सार्वजनिक गरेको यस पटकको बजेटको केन्द्रमा सूचना प्रविधि क्षेत्र, आर्टिफिशियल इन्टेलिजेन्स एआई र डिजिटल अर्थतन्त्र मुख्य प्राथमिकतामा छ। बजेटमा समेटिएको समग्र पक्ष र कार्यान्वयनबारे साथी विकास चापागाईले वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुरा गर्नुभएको छ।
4: दुई तीनटा क्षेत्रमा सरकारले ज्यादै राम्रो गरी बजेटमा ल्याउन सकेको छ। एउटा क्षेत्र भने हाम्रो यो शिथिल अर्थतन्त्रलाई अलिकति भाइब्रेन्ट बनाउनको निम्ति उद्योग व्यवसाय क्षेत्रमा जुन समस्याहरू थिए ती समस्या निराकरण गर्ने, व्यापारिक र औद्योगिक क्षेत्रलाई उत्साहित बनाउनको लागि चाहिँ बजेटले कतिपय प्रोत्साहनका कुराहरू ल्याएको छ। सरकारले जोड़ गर्दै आएको सुशासनको कुरा, सुशासनमा सरकारले कुनै पनि सम्झौता गरेको छैन र सुशासनको माध्यमबाट सेवा प्रवाहलाई चुस्त बनाउने, भ्रष्टाचार निर्मूल गर्दै विकास खर्चहरूलाई विभिन्न आयोजनाहरूमा राम्रोसँग खर्च गर्ने र त्यसबाट नतिजा निकाल्ने भन्ने कुरालाई पनि यसले प्राथमिकता दिएर अगाडि बढ़ेको छ। विगतमा शुरू गरेका पूर्वाधारहरू, खास गरेर टेगो रोपकार रणनीतिक पूर्वाधारहरूलाई सम्पन्न गर्नको निम्ति यथेष्ट बजेट चाहिँ विनियोजन गरेको छ र सरकारले सूचना प्रविधिलाई अगाडि बढ़ाउने कुरा र अहिलेको चाहिँ समय अनुसारको एआई कम्प्युटिङ केन्द्रहरू जस्तो स्थापना गर्ने कुराहरूलाई पनि अगाडि बढाएको छ। त्यसले गर्दाखेरि सरकारले यो निर्माणको क्षेत्रमा, सुशासनको क्षेत्रमा र सर्भिस डेलिभरीको क्षेत्रमा र उद्योग व्यवसायहरूलाई पुनर्जीवन दिने कुरामा चाहिँ यो बजेटले धेरै कुराहरू अगाडि ल्याएको देखिन्छ। तर यसो भन्दा भन्दै समाजका विभिन्न वर्गहरूको आवश्यकताहरूलाई सम्बोधन गर्न कतिपय क्षेत्रमा चुकेको देखिन्छ। किसानहरू, साना व्यवसायहरू, ज्यादै विपन्न वर्गहरूका समस्याहरू सम्बोधन गर्न, उनीहरूको आर्थिक उन्नयनको निम्ति उनीहरूका समस्या सम्बोधन गर्न चाहिँ छिटपुट रूपमा सम्बोधन गरे पनि त्यो राम्रोसँग सम्बोधन हुन सकेको छैन। त्यसै गरी कृषिमा पनि केही प्रभावहरू त छन्, तर त्यसले कृषि क्षेत्रमा चाहिँ ठूलो रोजगारी सृजना हुने अथवा अहिलेको प्रमुख समस्या रोजगारीको समस्या हो, त्यो समस्या समाधान हुने गरी चाहिँ कृषिमा हस्तक्षेप भएको देखिँदैन। साना मझौला व्यवसायहरूलाई पनि त्यो किसिमबाट भाइब्रेन्ट बनाएर त्यहाँ पनि ठूलो रोजगारीको सम्भावना छ, त्यसलाई अगाडि ल्याउने कुरामा अलिकति बजेट चुकेको छ कि जस्तो लाग्छ।
5: विगतका बजेट कार्यान्वयन कमजोर थियो, अब यसपटक चाहिँ सुधार हुने संकेत चाहिँ हामी देख्न सक्छौ कि सक्दैनौ?
4: मलाई लाग्छ यसपालि सुधार हुने संकेत हामी देख्न सक्छौ। यदि कुनै चिजले अवरोध गरेका छन्, नीतिले, ऐनले, कानूनले गरेको छ भने उहाँले तुरन्त त्यसमा संशोधन गर्न सक्दैन। दुईचोटि पार्लियामेन्ट बस्छ, छ महिनामा त्यो संशोधन गर्न सक्ने क्षमता उहाँहरू राख्नुहुन्छ, जसमा त्यो अवरोध तत्काल हटाउन सक्ने अवस्था छ। अर्को, अब सुशासनमा उहाँहरूले जुन एउटा फोकस गर्नुभएको छ त्यसले गर्दा भ्रष्टाचार मलाई लाग्छ राम्रै न्यूनीकरण हुन्छ, र मान्छेहरूले काम गर्ने कुरामा चाहिँ अब काम नगरिकन चाहिँ जागिर खान पाइन्न भन्ने कुरो महसुस चाहिँ सबैलाई भएको छ, र अब चाहिँ भ्रष्टाचार गर्ने बद्दैन भन्ने पनि एउटा महसुस भइरहेको छ। यो पोजिटिभ कुरा हो, यसले काम चाहिँ अगाडि बढाउन, निर्माण अगाडि बढाउन, आयोजनाहरूलाई अगाडि बढाउन चाहिँ निकै मद्दत गर्छ। त्रासले मात्रै फेरि काम हुँदैन, केले हुन्छ भन्दा प्रोत्साहनले हुन्छ, फेसिलिटेसनले हुन्छ, र त्यो अनुशासनमा राख्दाखेरि हुने हो, ती कुराहरूले काम अगाडि बढ्छ। मलाई लाग्छ यसले गर्न सक्ने र यसले डेलिभरी चाहिँ दिन सक्ने अवस्था चाहिँ छ।
2: वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
8: ओपीडी सेवा,
7: विशेषज्ञ ओपीडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्वकर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते दुई दशक पूरा हुँदैछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा भएको हो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा हुँदा पनि दलित माथिको भेदभाव हट्न सकेको छैन। राष्ट्रिय दलित आयोगका चालू आर्थिक वर्षमै 64 उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या रहेको छ। अघिल्लो वर्ष छुवाछुत भेदभावका 58 उजुरी परेको थियो। संविधान सभा सदस्य परशुराम मेघी गुरूङ विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनुहुन्छ। गुरूङ पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक हुनुहुन्छ। उहाँले भन्नुभयो, कानून बन्यो तर विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन भयो वा भएन, ऐन नियमावलीको पड़ताल र मापन गरी यसको आधारमा सिफारिश हुनु पर्छ। नेपालको कुल जनसंख्या मध्ये 13% भन्दा बढ़ी दलित छन्, जसमध्ये 4.9% तराई मधेशका दलित छन्। कानूनमा समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धी व्यवस्था अन्तर्गत निजामती तथा संगठित र सुरक्षा निकाय राजनीतिक प्रतिनिधित्वमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, तर मधेसका दलितको पहुँच विस्तार हुन नसकेको राष्ट्रिय सभाका सदस्य धर्मेन्द्र पासवानको दावी छ। दलितमाथिको विभेद कायम शीर्षकको खबर गोर्खा पत्रमा छ।
2: अब विदेशको खबर। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कार्यवाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ। युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा 4 रिपब्लिकन सांसदहरू सामेल भएपछि तल्लो सदनमा 215 मध्ये 208 भारी मतले यो प्रस्ताव पारित भएको हो। 4 महिनादेखि चलिरहेको इरान युद्धलाई लिएर अमेरिकी संसदले ट्रम्पको युद्ध अधिकार सीमित गर्न खोजेको यो चौथो प्रयास हो। आलोचकहरूको भनाईमा ट्रम्प प्रशासनले कांग्रेसको स्पष्ट स्वीकृति बिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ, जुन अमेरिकी संविधानको भावना विपरीत छ। यद्यपि तल्लो सदनबाट पारित भएको यो प्रस्ताव तत्काल कानून बन्ने छैन, यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटको स्वीकृति आवश्यक पर्छ। सिनेटले अनुमोदन गरे पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा प्रस्तावलाई लागू गराउन दुवै सदनमा 2/3 बहुमत आवश्यक पर्नेछ। युद्धविरामको सहमति भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमण भइरहेका छन्।
3: अब खेल सम्बन्धी खबर। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल आज भूटानसँग खेल्दैछ। समूह डीमा रहेको नेपाल र कतार बीचको खेल नेपाली समय अनुसार आज बिहान 7:15 शुरू हुनेछ। हिजोको पहिलो खेलमा कतारलाई 8 विकेटले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कतार, भूटान र हङकङ रहेका छन्। नेपालले समूह चरणको अन्तिम खेलमा पर्सी हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। 4 क्वार्टर फाइनल खेल जेठ 27 गते हुनेछ। त्यसपछि जेठ 29 गते सेमी फाइनल खेलहरू तथा जेठ 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ। यस प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपमा कपका लागि छनौट हुनेछन्। अब प्रसंग आईसीसी क्रिकेट विश्वकप लीग 2 को आईसीसी क्रिकेट विश्वकप लीग 2 को आगामी श्रृंखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले जर्सीसँग 2 एक दिवसीय अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ कियानका अनुसार नेदरल्याण्डस भ्रमण अघि नेपाली टोलीले जर्सीमा विशेष प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ। यही क्रममा घरेलु टोली जर्सीसँग 2 अभ्यास खेल खेल्ने तालिका सार्वजनिक गरिएको छ। नेपाल र जर्सी बीचको पहिलो अभ्यास खेल असार 29 गते र दोस्रो खेल असार 31 गते हुनेछ। युरोपेली मौसम र पिचको अवस्थासँग खेलाड़ीलाई अभ्यस्त बनाउन अभ्यास खेल राखिएको क्यानले जनाएको छ। अभ्यास खेल सम्पन्न भएपछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको त्रिकोणात्मक श्रृंखला खेल्न नेदरल्याण्डस प्रस्थान गर्नेछ। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। पानी पर्ने क्रम कम भएसँगै गर्मी वात्तै बढेको छ। मौसम पूर्वानुमान महाशाखका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा धेरै भैरवमा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको हो। मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
3: नेपाल सरकारले आगामी आर्थिक वर्ष 2083-84 को आर्थिक विधेयक मार्फत विद्युतीय सवारी साधन ईबी को कर संचालनमा ठूलो हेरफेर गरेको छ। जेठ 15 गते अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको विधेयकले विद्युतीय गाड़ीको कर संरचना फेरबदल गरेको हो।
2: लुम्बिनी प्रदेश सरकारमा 5 मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो मन्त्री परिषद फेरबदल गर्दै 5 मन्त्रीलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमा एमालेका 4 र जसपाका 1 जना छन्। यस्तै कर्णाली प्रदेश सरकारले स्याउको बजारीकरणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रवर्धन गर्न लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने गरी हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
3: आकर्षक तलब र सुविधाको प्रलोभनमा परि कामको सिलसिलामा भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धक बनेका छन्। महोत्तरीको बर्दीवास नगरपालिका 14 को एकीकृत नमूना मुसहर बस्तीका बाल बालिका सहित एकै परिवारका सदस्यहरू भारतको हरियाणामा बन्धक परेका हुन्।
2: र देशमा सिंचाई सुविधाको विस्तार क्रमशः बढ़दै गए पनि अझै आधा भन्दा बढ़ी खेतीयोग्य जमीन सिंचाई सुविधाको पहुँच बाहिर रहेको तथ्याङ्कले देखाएको छ। काया कैरनमा अब पालो उखानको।
3: गहुँ जुरेन, जौ पचेन।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता। रासोपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने।
2: पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर। पूर्व प्रधानमन्त्री, मन्त्रीदेखि संवैधानिक आयोगका पूर्व पदाधिकारीको भने छानबिन हुने।
3: पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याइने। यसरी बनेका कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वत निष्क्रिय या खारेज हुने।
2: अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित। अमेरिकी संसदमा ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको चौथो प्रयास।
3: र एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भूटानसँग खेल्दै।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीको विवादित अभिव्यक्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे भाषण गर्न भनेर लम्केर हिँडेका छन्। छेउमै रहेका भाषण लेख्ने मान्छेले ल यो भाषण गर्नुहोस् भनेर कागज दिएका छन्। तर त्यो कागज नलिकन भाषण गर्न हिँडेका मान्छे भन्दैछन् भो चाहिन्न, आज अलिक ठूलाहरूले जस्तो जे पाए त्यही बोल्ने मुडमा छु क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।

0: पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयनलाई प्राथमिकता
1: दैलेखमा आफ्नै छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ मदिराका कारण विवाद बढ्दा ज्यान गयो
0: जाजरपुरदेखि जुम्ला जोड्ने सुरुङ मार्ग निर्माणको काम यसै आर्थिक वर्षदेखि शुरू गरिने कर्णालीको व्यापार व्यवसायमा वृद्धि हुने अपेक्षा
1: र मेयर कप फुटबलको उपाधिको लागि आज वीरेन्द्रनगर र जुम्ला भिड्ने भोलिदेखि वीरेन्द्रनगरमा 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार तपाईँ हामीलाई radiovedi.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ
0: अब खबर विस्तारमा कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ कर्णालीका मुख्यमन्त्री यमराज कणेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रक्रिया अघि बढ़ाउने बताउनुभयो
2: प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्न कानून तर्जुमा गरिनेछ स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरिनेछ प्रदेश अन्तर्गतका सबै अस्पतालहरूलाई प्रदेश सरकारको नामबाट नामाकरण गरी ती अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सकको व्यवस्था गरी स्तर उन्नति गरिनेछ हरेक स्वास्थ्य संस्थाको अभिलेखलाई डिजिटलाइज गरिनेछ
0: प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने कानूनी व्यवस्था रहे पनि प्रदेश प्रमुख एकीराज जोशीले शारीरिक रूपमा अस्वस्थ रहेको भन्दै मुख्यमन्त्री कणेललाई नै पेश गर्न आग्रह गर्नुभएको हो प्रदेश राजधानी संरक्षण कार्यक्रम अन्तर्गत यसै वर्ष बुलबुले काँक्रे बिहार बहुद्देश्य परियोजना पूरा गर्ने सरकारी दावी छ
2: प्रदेश राजधानी संरक्षण आयोजना अन्तर्गत बुलबुलेदेखि काँक्री बिहारसम्मको बहुद्देश्यीय परियोजना र जुम्लिया मूलताल बहुद्देश्यीय आयोजनाको निर्माण कार्य सम्पन्न गरिनेछ नियमित सिंचाई सुविधा उपलब्ध गराउनको लागि सिंचाई प्रणालीको पुनर्निर्माण तथा मरमत गरिनेछ जलस्रोतको दिगो उपयोग भूमिगत जल पुनर्भरण ताल तलैया संरक्षण र जलाशय निर्माणलाई उच्च प्राथमिकता दिइनेछ जैविक विविधताका हिसाबले धनी रहेका स्थलहरू लिमी डोल्पाको डोल्पो उपत्यका रारा क्षेत्र होक्सोण्डो ताल क्षेत्र बुलबुले कुपुण्डे र बराताल आदिको संरक्षण गरिनेछ
0: सरकारको नीति तथा कार्यक्रमले समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ मुख्यमन्त्री कर्णालीले संघ सरकारको समन्वयमा सुर्खेत विमानस्थल विस्तार गर्ने र प्रादेशिक विमानस्थल निर्माणका लागि पनि संघ सरकारसँग समन्वय गर्ने बताउनुभयो
2: पर्यटन सूचना केन्द्रलाई व्यवस्थित बनाइनेछ शहरी सुन्दरता र पराय पर्यटन प्रवर्धन गर्न सम्भावित स्थानमा हरित उद्यान र पार्कहरूको निर्माण गरिनेछ संघीय सरकारको सहकार्यमा सुर्खेत विमानस्थलको विस्तार गरिनेछ दीर्घकालीन आवश्यकता सम्बोधन गर्न प्रादेशिक विमानस्थल निर्माणको लागि संघीय सरकारसँग आवश्यक पहल गरिनेछ सुर्खेत विमानस्थलबाट हिमाली जिल्लाका विमानस्थलमा नियमित हवाई उडानका लागि संघीय सरकारको समन्वयमा हवाई सेवा प्रदायकलाई सहुलियतका कार्यक्रम सञ्चालन गरिनेछ
0: कर्णाली प्रदेश सरकारले विगतदेखि नै कार्यान्वयनमा ल्याएका नीति तथा कार्यक्रमहरू प्राथमिकतामा राखिएको छ कृषक उत्पादन उत्पादकता वृद्धि गर्दै खाद्य उत्पादनमा आत्मनिर्भर तथा निर्यातलाई प्रोत्साहन गर्ने नीति पनि लिने जनाइएको छ शिक्षामा समतामूलक पहुँच सुनिश्चित गर्दै शैक्षिक गुणस्तर सुधार मार्फत सुसंस्कृत मानव पुँजीको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ यसैगरी स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच र गुणस्तर सुनिश्चित गर्नका लागि स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरणलाई नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेको छ व्यावसायिक सिप एवं उद्यमशीलता विकास गरी रोजगारी तथा रोजगारीका अवसर सृजना गर्दै युवामा सकारात्मक रूपान्तरण ल्याउने पनि बताइएको छ दिगो र गुणस्तरीय सड़क सञ्जालको विकास र विस्तार गर्दै प्रदेशको समग्र भौतिक पूर्वाधारको विकास गर्ने स्वच्छ एवं सर्वसुलभ खानेपानी सेवा तथा सिंचाई सुविधा र ऊर्जा क्षेत्रको विकास तथा विस्तार गर्ने वन क्षेत्रको दिगो व्यवस्थापन मार्फत आय आर्जन जीवनस्तर सुधार पर्यावरण तथा वातावरण संरक्षणको नीति आगामी आर्थिक वर्षमा लिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ
1: दैलेखमा मादक पदार्थ सेवनपछि भएको पारिवारिक विवादले उग्र रूप लिँदा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन् दैलेखको नारायण नगरपालिका 9 साल खर्कका 70 वर्षका बाबु कविराज थापाले आफ्नै छोरा 45 वर्षका यादव थापाको खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ। हतियारको प्रहारबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगे पनि अत्याधिक रक्तस्रावका भएका कारण ज्यान गएको चिकित्सकले बताएका छन्। घटनाको जानकारी पाउनासाथ तत्कालै खटिएको प्रहरी टोलीले हत्यामा संलग्न बाबु कविराज थापालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। प्रहरीले हत्यामा प्रयोग गरिएको रगत र लतपत्तीको खुर्पा पनि बरामद गरिएको बताएको छ।
0: अपाङ्ग बाल अस्पताल सप्न स्थापन केन्द्र सुर्खेतले पछिल्लो 3 वर्षमा 3,000 भन्दा बढ़ी अपाङ्गता भएका बाल बालिका तथा व्यक्तिलाई स्वास्थ्य तथा पुनस्थापना सेवा प्रदान गरेको जनाएको छ। विकलाङ्ग मित्र समूह र अपाङ्ग बाल अस्पताल बनेपाको सहयोगमा संचालित केन्द्रले कर्णाली प्रदेशका 10 जिल्लाका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सेवाग्राहीलाई समेत उपचार तथा पुनस्थापना सेवा उपलब्ध गराउँदै आएको छ। केन्द्रका प्रमुख होमराज केसीले विभिन्न जिल्लामा सञ्चालन गरेका गत महिना मात्रै शिविर मार्फत 843 जना बाल बालिकाको परीक्षण तथा अपाङ्गताको पहिचान गरेको बताउनुभयो। केन्द्रले खुट्टा हात हड्डी जोड्ने स्थायी तथा मेरुदण्ड सम्बन्धी समस्या भएका बाल बालिकाको विशेष परीक्षण तथा उपचार गर्दै आएको छ। जन्मजात खुट्टाको विकृति पोलियोको कारण हात खुट्टा नचल्ने समस्या जोड्ने तथा घुँडाको विकृति मेरुदण्ड तथा मांसपेशी सम्बन्धी समस्या भएका बाल बालिकालाई लक्षित गरी सेवा प्रदान गरिँदै आएको प्रमुख केसीले बताउनुभयो। यसैबीच केन्द्रले विश्व क्लब फुट दिवस तथा स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना समेत गरेको छ। दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी र अपाङ्गता भएका बाल बालिका तथा व्यक्तिको जीवन स्तर सुधारमा केन्द्रले पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सेवालाई अझ प्रभावकारी र पहुँचयुक्त बनाउन पनि सुझाव दिएका छन्। उनीहरूले अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रकै सहयोगमा आफूहरूका बाल बालिकाको जीवनमा परिवर्तन आएको पनि बताएका छन्। यसपछि विभिन्न ठाउँमा उपचार गराउँदा समेत निको नभएको भन्दै अहिले निशुल्क रूपमा सेवा पाउँदा खुशी भएको उनीहरूको भनाइ छ। यस्तै कार्यक्रममा सम्बोधन गर्दै सामाजिक विकास मन्त्रालय शैक्षिक विकास तथा सामाजिक विकास महाशाखाका उपसचिव सुवर्ण खड्काले अपाङ्गता भएका बाल बालिकाको समयमै पहिचान उपचार र पुनस्थापनाले उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। यस्तै विनयनगर नगरपालिका प्रशासन शाखाका प्रमुख टङ्क लामिछानेले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानजनक र सहज जीवनयापनको वातावरण सृजना गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले पुनस्थापना केन्द्रले स्वास्थ्य सेवा मात्र नभए आशा र आत्मविश्वास प्रदान गर्ने काम गरिरहेको उल्लेख गर्दै स्थानीय तहबाट आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय बगनाहा भुरी गाउँको आयोजना तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 2 को कार्यालय रानीपुरमा नागरिक सुनाई कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, बडघर तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको छ। सहभागीहरूले ट्राफिक व्यवस्थापन, सड़क सुरक्षा, शान्ति सुरक्षा, सार्वजनिक सेवा प्रभाव तथा समुदायसँग सम्बन्धित विविध विषयमा आफ्ना जिज्ञासा, गुनासा र सुझाव समेत राखेका छन्। कार्यक्रममा बर्दियाका प्रमुख जिल्लाधिकारी गोगन बहादुर हमालले उठाएका प्रश्नहरूको जवाब दिँदै नागरिक मैत्री सेवा प्रभाव, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, दुर्घटना न्यूनीकरण तथा समुदाय प्रहरी साझेदारीलाई थप सुदृढ बनाउन प्रतिबद्ध भएको उल्लेख गर्नुभयो। नागरिक र सुरक्षा निकायबीच प्रत्यक्ष संवाद स्थापित गरी सेवा प्रभावलाई थप प्रभावकारी, पारदर्शी र जवाबदेही बनाउने उद्देश्यले आयोजित कार्यक्रम फलदायी रूपमा सम्पन्न भएको जनाइएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।
3: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
4: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
5: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
3: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश बसोबास गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
5: डडेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डडेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डडेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
3: डडेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
5: र डडेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डडेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डडेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटौं। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउं।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
6: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न गेडागुडी साग सब्जी फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
7: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
8: त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
8: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
9: रेडियो भेरी एफएम।
10: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिनेर हामीले कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश, समृद्ध कर्णाली सुखारी कर्णाली बाँचीको दीर्घकालीन परिकल्पना कार्यान्वयनलाई प्राथमिकता, दैलेखमा आफ्नै छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ, मदिराका कारण विवाद बढ्दा ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। जुम्लामा रहेका विकास कार्यालयहरूले कर्णाली प्रदेश सरकार अन्तर्गतको विकास खर्च जसमा 24% मात्र खर्च गरेका छन्। हरेक वर्ष असार मसन्तमा मात्र विकास बजेट खर्च हुने प्रवृत्ति यस वर्ष पनि दोहोरिने भएको छ। प्रदेश सरकारले 18 कार्यालय मार्फत जिल्लाका लागि पठाएको विकास खर्च 1,64,13,00,000 मध्ये 10 महिनामा 24% मात्र खर्च गरेको हो। प्रदेश लेखा इकाईका प्रमुख रामदत्त पाण्डेले निकास भएको बजेट मध्ये 10 महिनामा 39,97,00,000 मात्र खर्च भएको बताउनुभयो। विकास आयोजनाका काम भए पनि भुक्तानी प्रक्रियामा ढिलाइ भएकोले खर्च कम देखिएको हुन सक्ने पाण्डेको भनाइ छ। प्रदेश मार्फतका विकास कार्यालयहरूमध्ये सबैभन्दा बढ़ी बजेट भएको पूर्वाधार विकास कार्यालयको 89,01,00,000 विकास बजेट मध्ये 20,24,00,000 खर्च भएको छ। यसै गरी खानेपानी तथा सिंचाई तथा ऊर्जा विकास कार्यालयको 45,71,00,000 रूपियाँ मध्ये 12,36,00,000 खर्च भएको छ। कृषि विकास कार्यालयको 3,15,00,000 रूपियाँ मध्ये 28,00,00,000 13 लाख रुपियाँ खर्च भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालयको 40 लाख रुपियाँ पूँजीगत बजेट मध्ये 2,99,890 रुपियाँ खर्च भएको छ। प्रदेश विनियोजन ऐनमा देखिएका समस्याका कारण पनि बजेट खर्च प्रभावित भएको बताएको छ। डिभिजन वन कार्यालय उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जिल्ला समन्वय समिति स्वास्थ्य सेवा कार्यालय आयुर्वेद स्वास्थ्य केन्द्र र सामाजिक विकास कार्यालयमा पनि पूँजीगत खर्च कम भएको छ। प्रदेशका कार्यालयहरूमध्ये सबैभन्दा बढ़ी खर्च सामाजिक विकास मन्त्रालयको रहेको जनाइएको छ।
1: बजेट अभावका कारण रोकिएको जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङ मार्ग निर्माणको काम यसै आर्थिक वर्षबाट शुरू गर्न लागि छ। संघीय सरकारको आगामी आर्थिक वर्ष 83-84 को बजेट सहित नीति तथा कार्यक्रम ठप्प रहेको हो। योजनालाई अघि बढ़ाउने निर्देशन अनुसार सड़क खण्डको काम शुरू गर्न लागि हो। यसअघि नै धेरै लागत लाग्ने भएपछि पर्याप्त बजेटको व्यवस्थापन नहुँदा निर्माणको काम ठप्प भएको थियो। जाजरकोटदेखि जुम्लासम्म सुरुङ मार्गको दूरी 10 किलोमिटर रहेको छ। लागत धेरै लाग्ने भएपछि तत्काल थप प्रक्रिया अघि नबढ़ेको केन्द्रका इन्जिनियर प्रदीप भण्डारीले बताउनुभयो। उहाँले अध्ययनले 29 अर्बको प्रारम्भिक लागत अनुमान निकालेकाले लागत अनुरूप प्रतिफल नआउने भएपछि थप प्रक्रिया अगाडि नबढ़ाइएको थियो। अब भने सरकारले सुरुङ मार्ग निर्माणको कामलाई अघि बढ़ाउने भएको छ। यसकी गरीको अध्ययनमा जाजरकोटको साङ्टाबाट जुम्लाको इम्लिचा घारीसम्मको लम्बाई 10 किलोमिटर रहेको थियो। सुरुङ निर्माण भएपछि लुम्बिनीको दाङ सल्यान जाजरकोट जुम्ला हुँदै रारा जोड्ने बाटो यात्रा सहज हुनेछ। सुरुङमा निर्माणसँगै कर्णालीको व्यापार व्यवसायमा समेत वृद्धि हुने स्थानीयले अपेक्षा गरेका छन्।
0: कर्णाली प्रदेशका स्थानीय तहका दलित जनप्रतिनिधिलाई मानसिक स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गरिएको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजित अन्तर्क्रिय कार्यक्रम मार्फत 79 स्थानीय तहका जनप्रतिनिधिलाई मानसिक स्वास्थ्य र नशानी रोगबारे सचेतना प्रदान गरिएको हो। कर्णाली प्रदेशका मानसिक रोग विशेषज्ञ डाक्टर सुशील समदर्शीले पछिल्लो समयमा मानसिक तथा नशाने रोग समाजमा बढ़िरहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। गरीबी, अशिक्षा, अभाव, सूचना तथा प्रविधि, सामाजिक सञ्जाल तथा बदलिदो जीवनशैलीका कारण हरेक परिवार तथा समाजमा मानसिक रोग देखिन थालेको र यसले चिन्ता, उदासीनता तथा आत्महत्या जस्ता घटना बढ़दै गएको बताउनुभयो। समयमै यसको पहिचानका साथै नियन्त्रण तथा रोकथामका उपायबारे पनि उहाँले चर्चा गर्नुभएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको प्रतिनिधि प्रदीप अधिकारीले नशाले रोगबाट विश्व मानव समुदायलाई प्रभावित तुल्याइरहेकोले हरेक देश र नागरिकले यसबारे सजग हुनुपर्ने बताउनु भएको छ। सामाजिक विकास कार्य मन्त्रालय सुर्खेतका मानसिक स्वास्थ्य कार्यक्रमका सम्पर्क व्यक्ति खगेन्द्र प्रसाद गैरीले नशाने मुटु रोग, हाइपरटेन्सन, क्यान्सर, मधुमेह र श्वास प्रश्वासको समस्या जस्ता रोग बढ़िरहेकाले त्यसबारे स्थानीय तहका दलित जनप्रतिनिधिलाई जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेर कार्यक्रम गरेको बताउनुभयो। यसबाट समयमै रोगको पहिचान भई अकाल मृत्यु हुनबाट जोगाउने सहयोग मिल्ने पनि उहाँको भनाइ छ। सचेतना कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य रणसिंह परियार, प्रदेशसभाका पूर्व सदस्य सीता नेपाली, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, दुर्वाकोट नगरपालिकाका उपाध्यक्ष मैना विक, चौकुनी गाउँपालिका अध्यक्ष खड्क विक लगायतका स्थानीय तहका कार्यपालिका सदस्य सहित 95 जनाको सहभागिता रहेको थियो।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
0: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य?
11: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
11: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
12: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेशनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, 3 महीने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
11: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको। एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 86 66 8 57 र 98 1 95 45 5 22। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
13: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
14: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
13: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
14: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
13: अन्कल सेवाहरू,
14: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
15: मुलपानी चोक सुर्खेत, सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
16: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
17: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
16: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो साल 1 गतेदेखि हुनेछ।
17: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत, सम्पर्क मोबाइल नम्बर 98-483-3379, 98-581-560 र 98-481-4899।
18: रेडियो भेरी एफएम।
10: तपाईं अहिले सबैको मन छुने रेडियो, रेडियो भेरीमा बिहानको

अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको छ। यस्तै नेपालगंजमा 39.5, जनकपुरमा 38.2, सिमरामा पनि 38.2, धनगढ़ीमा 38.1, चन्द्रगढ़ीमा 36.9, धरानमा 36.5 र विराटनगरमा 36.1 डिग्री सेल्सियस।

0: क्लबको सदस्य तथा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदम खड्काले प्रतियोगिता आइसिसी 19 वर्ष मुनिको महिला विश्वकपका लागि नेपाली टोली छनौटको आधारमा रूपमा संचालन हुन लागेको बताउनुभयो। उहाँले प्रतियोगिता संचालनका लागि करिब 1 करोड़ रूपियाँ खर्च हुने अनुमान गरेको बताउनुभयो। प्रतियोगिताको विजेता टोलीले 5 लाख रूपियाँ र उपविजेताले 3 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यसै गरी सर्वोत्कृष्ट खेलाडीलाई 40,000 रूपियाँ तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनै 25,000 पुरस्कार प्रदान गरिने भएको छ। कर्णाली प्रदेशले गत वर्ष पहिलो पटक पुरुष तर्फको राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको अनुभवका आधारमा यसपटक महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता समेत व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरेको छ। प्रतियोगिताका खेलहरू वीरेन्द्रनगर स्थित कालिन्चोक क्रिकेट मैदान र कर्णाली प्रदेश रंगशालाको माथिल्लो मैदानमा सञ्चालन हुनेछन्।
1: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
3: एक स्टाइलका प्रायोजक फुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर फुलिगाउँमा जाओ।
4: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
5: यही जेठ 23 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
7: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
8: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
7: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-79-774।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो। यसो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: गर्जन छ सधैँ बाघ झैं। रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ। म बिहानै खेत लागे है छोरी।
1: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
0: ए के बिर्से के बिर्से भनेको त छातै को बिर्से छु। ल्याऊ छाता, बरु यो पानीको बोतलमा मैले जीवन जल पो मिसाउन भुलेछु।
1: तपाईँले बिर्सिनै हुन्छ भनेर मैले पानीमा जीवन जल मिलाइसकेकी छु बुबा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
0: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
2: गर्मीको मौसममा लू अथवा अत्याधिक गर्मीबाट बच्न छाता ओढेर वा टाउको ढाकेर हिँडौं, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्क्याउने उपायहरू अपनाऊ।
3: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही जेठ 23 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाँच्छ।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजेन्ड नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98-85-39-543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजेन्ट नजिकै भुरीगाउँ बजार बर्दिया।
4: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: सन्जो कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारे म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857033582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
1: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
0: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगञ्ज, बाँके।
1: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना:
4: यही जेठ 23 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि
3: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
1: आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
0: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
1: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त, त्यही जाने हो नि।
6: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
7: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

शुभ प्रभात कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बार राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहन्छु। हामी यतिखेर सनातन रेडियो नेटवर्क हुँदै नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम एकै साथमा प्रसारण गरिरहेका छौं। हामी प्रसारणको क्रममा यतिखेर रेडियो शंखुवा सभा 95.5 मेगाहर्जको स्टुडियोबाट कार्यक्रमलाई नेपालभरमा एकै साथ प्रसारण गरिरहेका छौं। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूको सेवामा तत्पर रहन्छौ, पञ्चाङ्ग भन्छौं, आजका ग्रहका गोचरहरू के कस्ता छन् ग्रह गोचर जानकारी गराउँछौ, त्यस्तै गरेर आजको ग्रहको चालचलन अनुसार तपाईँका राशिले के भन्छन्

राशिफल तपाईँलाई जानकारी गराउँदै तपाईँको आफ्नो सन्तानको आफ्ना आफन्तहरूको बारेमा फोनबाट तपाईँको जन्म मिति, जन्म समय, जन्म जिल्लाहरूको आधारमा हामी तपाईँको भाग्यको ग्रहमा कस्ता खालका ग्रह छन्, ग्रहको स्थितिको बारेमा तपाईँलाई हामी जानकारी अवश्यमेव दिइ आइरहेका छौं र दिने पनि छौं। कार्यक्रममा ज्योतिष दर्पण नेपालभरमा यतिखेर एकै साथमा बजिरहेको छ। हामी हरेक जिल्लामा जाने क्रममा यतिखेर भने शंखुवा सभा जिल्लाको खाँदबारी नगरपालिका एक नम्बर यानि कि चाँदनी चोकमा रहेका छौं। चाँदनी चोकबाट फूलपाती चोक जाने बाटोमा रहेको होटल होराइजनबाट हामी सेवा दिइरहेका छौं। मान्छेको आगमन राम्रो उपस्थित भइरहेको छ। मलाई दुःख लागेको कुरा भन्नै पर्छ, एक दुईजना मान्छेहरू टाढाबाट आउनु भएको छ, समय नै नभएर सबै टाढाबाट आउनुहुन्छ, कसलाई पहिले पारिदिनु कसलाई पछि पारिदिनु, एक दुईजना चाहिँ साह्रै दुःख मन गरेर फर्किनु भएको छ, हेर्न मन हुँदा हुँदै पनि पाउनु भएन, फेरि आउन पनि धेरै गाह्रो छ गुरुदेव भन्नुभएको छ। त्यही भएको भएर नातिकन आउनुहोला, सकभर फोन गरेर आउनुहोला अनि हामी तपाईँलाई सबैलाई पालो दिने प्रयास गर्छौँ। नातिन एउटा कुरो भन्छु, हामी आएको 5-6 दिन भयो, अझ हामी 5-7 दिन 8-10 दिन अझै रहन्छौँ। त्यसो भएको हुँदा ढुक्कता साथमा तपाईँहरू आउनको लागि अनुरोध गर्छु, धेरै आटिएर नआउनुहोला, सकभर फोन गरेर आउनुभयो भने अझ सजिलो पनि हुन्छ। आएर फर्किनुभन्दा आएर बरु एक दिन यतै बसेर पनि हेराउनुहोला। हिजोको मान्छेहरू आजै हुनुहुन्छ, अब आजको मान्छे भोलि हुने त्यो खप्रिँदै गइरहेको छ, एक दुई दिन अलिकति शान्त भइदिनको लागि अनुरोध गर्छु। हामी रहन्छौँ, हामी तपाईँहरूलाई जानुभन्दा पहिले जानकारी गराउँछौँ 5 दिन अगाडि, अब हामी 5 दिनभित्रमा आउनु भएन भने जान्छौँ भनेर खबर गर्छौँ, अनि बल्ल त्यो बेला चाहिँ आत्तिएर आउनुहोला। आउनु भएन भने, आइरहनु भयो भने हामी 5-10 दिन 12-15 दिन 20 दिन पनि रहन सक्छौँ, तर आउनु चाहिँ पर्यो। अब फेरि नआउने भनेर थपक्की पनि बस्न भएन, अन्त हामीसँग प्रत्यक्ष कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा तपाईँ जानकारी लिनको लागि रेडियोबाट पनि फोन गर्न सक्नुहुन्छ। कार्यक्रममा यतिखेर कार्यक्रमको सुरुवाती चरणमा छौ, कार्यक्रमलाई ढिलो गरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग र ग्रह गोचरबाट

0: आजमिति 2083 साल रहेको छ। आज जेठ 21 गते हो, आज बिहिबार। तदनुसार ईस्वी सन् 2026 आज जुन 4 तारीक नेपाल सम्मत 1146 अनलागा। रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु अधिक ज्येष्ठ कृष्ण पक्ष सूर्योदयमा आज पवित्र दिन रहेको छ। चतुर्थी यानि कि तपाईँको भाषामा चौथी 38 घडी 57 पला रात्रिको 8 बजेर 45 मिनटसम्म उत्तर छाडा नक्षत्र 50 घडी 53 पला 25 बजेर 31 मिनटसम्म शुभयुग 6 घडी 49 पला वबकरण 7 घडी 10 पला आज आनन्द युगमा भने सौम्य युग रहेको छ। आजको दिनमानको समय विशेष गरी हेर्दा 34 घडी 23 पला रहेको छ। बिहान सूर्योदय 5 बजेर 10 मिनट जाँदा भएको थियो भने साँझ सूर्यास्त 6 बजेर 55 मिनटमा रहनेछ। आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु ग्रहगोचर। सूर्य यतिखेर विशेष गरी यहाँ राशिमा हेर्दाखेरि वृष राशिमा देखिएका छन् भने चन्द्रमाको अवस्था यतिखेरको अवस्थामा हेर्दा मकर राशिमा प्रवेश गर्नुभएको छ। त्यस्तै गरेर मंगल मेष राशिमा हुनुहुन्छ, बुध मिथुन राशिमा, त्यस्तै गरेर बृहस्पति कर्कट राशिमा, शुक्र मिथुन राशिमा रहनु भएको छ भने शनि मीन राशिमा रहनु भएको छ, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देखिन्छ। सबैले मलाई सोध्नु भएको प्रश्नहरू छन्। मीन राशिलाई खालि शनि शनि भन्नुहुन्छ, कहिले हट्छ भन्नुभएको छ, अहिले हट्दैन नआत्तिनु होला। अनि कुम्भ राशिलाई राहु नि भन्नुहुन्छ, यो आफ्नो गति अनुसार ग्रह चलिरहेको छ। बरु जुन जुन राशिलाई अशुभ अशुभ भइरहेको छ बेला बेलामा तिनै ग्रहको उपचार पद्धति ग्रह शान्ति मन्त्र जपहरू गर्नु धेरै ग्रहमा राम्रो हुन्छ। अहिले हामीले हटाएर हट्ने होइन, ग्रहको चाल हो, कहिले बक्री भइदिन्छन् कहिले मार्गी भइदिन्छन्। त्यसो भएको हुँदा अलिकति चालमा कहिलेकाहीँ गडबडी हुन सक्छ। बृहस्पति चाहिँ कर्कट राशिमा प्रवेश गर्नुभएको छ यो बेला, असाध्य कर्कट राशिको भाग्य सम्किने बेला हो। यो अस्ति 18 गतेको रातिबाट चाहिँ राम्रो दिन आउँछ कर्कट राशिको, तर जन्मकुण्डलीमा बृहस्पति राम्रो हुनुपर्छ है त्यस्तो बेलामा चाहिँ, अनि बल्ल तपाईँहरूको लागि राम्रो हुन्छ। यिनै जानकारी दिए हामीले तपाईँलाई ग्रहका गोचरहरू सँगसँगै अबको क्रममा भने तपाईँको राशिले के भन्छ तपाईँको राशिफल बताउनेछौ। तपाईँ जहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ ढुक्क भएर सुन्नुहोस्, तपाईँको लागि हामी ग्रहले बताएको राशिफल प्रस्तुत गर्छौ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि आज राम्रो छ। चौथो चन्द्रमाले कहिलेकाहीँ स्वास्थ्यमा अलिकति विकार ल्याउन सक्ने योग रहेको छ भने काममा अलिकति ढिला सुत्ते हुन सक्छ। मेष राशिको लागि अलिकति केही लग्नमा मंगल जस्ता ग्रहले पनि अलि बढी जिद्दी स्वभावका स्वभावहरू देखिएका छन्। सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ। उन्नति धेरै कुरामा राम्रो छ। तपाईँको लागि सकारात्मक बन्दै जाने युग छ। पराक्रम धेरै राम्रोमा छ। आजको दिनबाट तपाईँको लागि ग्रहमा साधारणतया हेर्दा अलिकति ग्रहमा दोषहरू परेको कारणले तपाईँलाई विशेष ध्यान दिनुहोला, शुभ हुन्छ। आजको दिनबाट तपाईँको लागि मान सम्मानमा वृद्धि हुनेछ। नभनेका कामहरू बन्दै जान सक्ने युग र सम्भावनाको धेरै कुरामा सहज देखिन्छ। आज तपाईँको लागि स्वास्थ्यमा केही औषधि मूल्यमा धन खर्च वृद्धि हुन्छ। प्रेममा धोका मिल्ने युग देख्न सकिन्छ। चिताएका कामहरू पूरा हुन सक्ने योग छ। लग्नमा बृहस्पति सप्तमेश चन्द्रमा असाध्य राम्रो र सुखद दिनहरू मान्न सकिन्छ। विशेष गरी अध्यात्म चिन्तनमा मन जाने योग रहेको छ। सिंह राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि रहनेछ भने आँटेका ताकेका कामहरूबाट पनि सहज हुनेछ। मान सम्मानमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने आजको राशिबाट सिंह राशिलाई संकेत देख्न सकिन्छ। कन्या राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि रहने युगहरू देख्न सकिन्छ। लामो दीर्घ यात्राहरूमा सहज छ। आजको दिन सुखद बन्दै जाने युग राशि कन्यालाई देख्न सकियो। अलिकति मनमा कता कता चिसोपनहरू आउन सक्छ। तपाईँको काममा असन्तुष्टि हुन सक्ने युग रहेको छ। आफ्नो गोप्य कुराहरू भङ्ग हुँदा कता कता इज्जतमा दाग लाग्न सक्ने युग रहेको छ। सावधानी अपनाउनु, भगवान नारायणको ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्नु शुभ हुन्छ। पराक्रमका साथसाथमा चौथो राहुले गर्दा मातृसत्तामा केही स्वास्थ्यमा समस्या, आमाको कारणले गर्दा खर्च वृद्धि रहने, आमासँग मनमुटाव वृद्धि रहने, काममा ढिला सुस्ती जस्ता कामले समस्याहरू धेरै निम्त्याउने रहेको छ। वृश्चिक राशिले सावधानीका साथ अगाडि बढ्नु, राहुको लागि ओम राम राहवे नमः मन्त्र जप गर्नु शुभ हुन्छ। धनुराशि हुनेको लागि सप्तमेश बुध बोलीको कारणले काममा सकारात्मक ऊर्जा प्राप्त रहन्छ। व्यापार बोलीको कामले आज कुनै पनि मार्केटिङको क्षेत्रमा राम्रो रहने योग देख्न सकियो। इष्टमित्रहरूले साथ दिन सक्छन्। कुनै पनि भाषणहरूमा राजनीति गर्नेहरूको लागि पनि धेरै कुरामा शुभ राशिमा संकेत छ। तपाईँको चार तर्फबाट प्रशंसा नै हुने खालको योग छ। लग्नमा चन्द्रमा सप्तम घरमा बृहस्पति उच्च हुनु यसले तपाईँको लागि अधुरा कामलाई पूरा गराउनेछ। वैवाहिक जीवनको टुङ्गो लगाउनेछ। उन्नति र प्रगतिमा सकारात्मक दिने योग छ। मनमा डर भए र चिन्ता उत्पन्न रहनेछ। प्रेममा धोका मिल्ने योग छ। अलिकति बाहिरी हल्ला बढी हुन सक्छ। तपाईँको जागिरमा पदोन्नति कमी कमजोरी देखिएको छ। केही दण्ड जरिवाना तिर्नु पर्ने जस्ता समस्याहरूले कुम्भ राशिलाई चिन्तित बनाउने योग छ। अन्त्यमा मीन राशिको लागि गर्दै आएका काममा सफलता मिल्ने योग देख्न सकिएको छ। गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग राशिबाट संकेत देख्न सकिन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। 98 4 57 97 658 र 98 1 42 73 601 सीधा सम्पर्कमा हामी रहने गर्छौ। अनि तपाईसँगका विशेष कुराकानी गर्ने र तपाईसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। लामो समयदेखि हामी तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर दुईटा नम्बरमा कोही जिज्ञासु तपाईँ भन्न सक्नुहुनेछ र हामीसँग भएका विशेष जानकारीहरू तपाईँ लिन सक्नुहुनेछ। कोही आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? हजुर हजुर, राधे राधे प्रभु देउता। ए प्रभु, कानी भने हुन सकेन। हामी नियमित रूपमा तपाईँहरूसँग भएका विभिन्न कुराहरूको जानकारी दिँदै भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। कोही हुनुहुन्छ? फेरि पनि स्वागत गर्छु। राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु? अनि मोहन भन्ने मान्छेले चाहिँ हेलो भन्छन् त, पाँचचोटि जय श्री राम भन्नु त मोहनजी।
1: जय श्री राम, जय श्री राम, जय श्री राम।
0: तीनचोटि भयो, अब दुईचोटि
1: गणिरहेको
0: छ। थुम्काबाट
1: रेडियो फिक्कल हो त,
0: रेडियो फिक्कल कति राम्रो मान्छेको नाम छ। अनि राधे राधे भन्नु पर्दैन त मनोजी है? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: आज छोरीको बारेमा,
0: छोरीको साल महिना गते समय भनिदिनु त।
1: 2074 साल
0: असार महिनाको 18 गते
1: आइतबार बेलुका 8:33
0: माफ गर्नुहोला, 2074 सालको असारको 1 गते आइतबार पर्न सकेन तपाईँको।
1: 18 भनेको छ गुरु, 18 भने एक सुन्नुहोस् त तपाईँले।
0: ए ए, 18 गते आइतबार कति बजे? कति बजे?
1: 8:33
0: बेलुका हो। हजुर
1: हजुर हजुर,
0: तपाईँ यता ध्यान दिने कि तपाईँ उता ध्यान दिने? रोज हुन्छ तपाईँले उता रेडियो सुन्दै हुन्छ, उता कोहीसँग बातचित पनि गर्दै हुन्छ, उता शान्त भएर बोलिदिनु क्या? समय एकदम कमी हुन्छ, तपाईँहरूलाई कहाँ कहाँबाट चिनाइहालिदिनु पर्छ मैले यहाँबाट। त्यही पनि फेरि तपाईँहरू वास्तै गरिदिनुहुन्न है? कहाँ जन्मेको छोरी हो?
1: यही सिद्धिथुम्कामै हो।
0: कुन जिल्ला पर्छ त? इलाम,
1: इलाम,
0: इलाम जिल्लामा। 74 सालको असारको 18 गते 8:33 बेलुका तपाईँको छोरीको नाम रबाट रमा देवी नाम आउँछ, तुला राशि हुन्छ। असारको शुक्ल पक्षको नवमीको दिनमा जन्म भएको छ। लग्न मकर छ, मकर लग्नको मालिक शनि, शनि ग्रह बसेको छ एकादश स्थानमा। अलिकति यतिखेर स्वास्थ्यमा समस्या आउने योग देखिएको छ, किनभने शरीरलाई 4 वर्ष पछाडि राहु भन्ने ग्रहको दशा लाग्यो। अलिकति स्वास्थ्यमा समस्या, पढाइमा कमजोरी छ है? आमा बाउको सम्बन्ध राम्रै हुन्छ, अलिकति घरमा राहुको शान्ति गराउनु, पूजापाठ गराउनु, पढाइमा पनि राम्रै हुन्छ। त्यस पछाडि आत्तिनु पर्ने ग्रहहरू छैन। के छ विशेष जिज्ञासा सोध्नु छ? अहिले मैले पढाइ वास्तुको लागि ठिक छ, घरमा एउटा सन्तान खेर जाने योग छ। गयो कि गएन? गयो, गइहाल्ने। अब यिनलाई चाहिँ एउटा राहुको शान्ति गरौँ, त्यसपछि पढाइ राम्रो हुन्छ। स्वास्थ्यमा पनि कहिले काहीँ झ्याङ्गा झुङ्गा बिरामी भइजान्छ, यो राहुले गर्दा हो। यसैलाई शान्ति गर्नु, अरू केही गर्नु पर्दैन। राहु चाहिँ 19 वर्ष 9 महिना 5 दिनसम्म छ, त्यसो भएको हुँदा राहुको विशेष शान्तिहरू गर्नु राम्रो हुन्छ है त?
1: ए, राहुको ग्रह शान्ति गर्नु पर्यो।
0: राहुको 18,000 पल्ट जप गर्ने वैदिक मन्त्रले रुद्री चण्डी शान्ति गराय पाठ हवनहरू गर्दाखेरि 3-4 जना ब्राह्मण ल्याएर गराउनु होला, राम्रो हुन्छ है।
1: बुवा आमासँगको सम्बन्ध
0: मैले अघि भने त, बुवा आमासँग राम्रो छ, घर परिवारमा सबै राम्रो छ, पैसा पनि कमाइ भइरहेको छ। तर बिग्रियो राहुले, अलिकति पढाइमा अलिअलि स्वास्थ्यमा बिगार्छ, त्यति हो है त? अरू के छ?
1: दिदीसँग भाइसँगको सम्बन्ध
0: त्यो पनि राम्रो छ, शान्त छ, अलिक पढाइमा कमजोरी। मैले फेरि पनि भने, अब यस्तो क्या, तपाईँलाई धेरै कुरा मैले सबै हेरिसकेको हुन्छु क्या। तपाईँले के बुझ्नु पर्यो भने, सबै कुरो राम्रो रहेछ छोरीको, होइन? राहु भन्ने ग्रहले कहिले काहीँ पढाइमा कहिले काहीँ चोटपटक लाग्छ, स्वास्थ्यमा अलिकति समस्या हुन्छ, राहुको शान्ति गर्नुपर्छ भने भइहाल्यो है।
1: शुभ अङ्क शुभ रङ
0: सबैभन्दा राम्रो चाहिँ छ अङ्क राम्रो हुन्छ, रातो सेतो रङ राम्रो हुन्छ, दक्षिण दिशा शुभ हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे
1: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो इलाम, इलामबाट हामीलाई थुम्काबाट मनोजीले कुराकानी गरेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विशेष कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौँ। कोही जिज्ञासु आउनुवाला नम्बरमा फोन पुरै बिल्कुल खाली छ है, यतिखेर नम्बरमा पनि आएन, अथवा फोन गर्नुहुन्न भनेको फोन आएछ, फेरि इसारा मिलिरहेको छ प्राविधिकबाट। कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा आइसक्नु भएको छ। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुमनजी, सुमन नेपाल भन्नुभयो? के छ, आरामी हुनुहुन्छ सुमनजी? बिचमा कार्यक्रम सुन्नु भएन त, कहाँ जानु भएको थियो भन्नु त? बिचमा कार्यक्रम सुन्न छोड्नु भएको थियो होइन? कहाँ जानु भएको थियो, घरमा भरै नसुन्नु भएको कि कतै जानु भएको थियो बाहिर? रेडियो छैन, रेडियो किन्नु पर्यो नि त, कति पर्छ रेडियोलाई? ल अब रेडियो सुन्ने, आज सुन्नु भएको छ कि छैन? होइन, सुन्नु भएको छ। कसको बारेमा हेर्नुहुन्छ अहिले? कति सालमा जन्मिनु दाइ?
1: 2058 साल।
0: कुन महिना?
1: मङ्सिर
0: महिनाको 22 गते।
1: शनिबार?
0: शनिबार पर्दैन, 58 सालको मङ्सिरको 22 गते शनिबार परेन। दाजुको एकचोटि जन्मदिन मिलेन रे भनेर घरमा आमा बुवासँग सल्लाह गरेर फेरि फोन गर्नु होला। हजुर, अनि घरि 22 घरि 23 भन्न पाइन्छ त? कपीमा लेख्नु भएको छैन? किन लेख्नु, किन लेख्नु भएन? कपीमा लेख्नु पर्दैन त। कति बजे जन्मिनु भयो? हजुर, होइन कि बा, फेरि कपीमा हेर्नु एकचोटि, आमालाई सोध्नु। म भन्दैछु त, एकचोटि फोन राख्नु ल, छुट्टिन्छु। राधे राधे, मै साँच्ची नै हेर्न सक्दिनँ है। घरिघरि तपाईँहरू पनि हाम्रो सम्मान गर्नुपर्छ क्या, हामी अपमानित हुन चाहँदैनौँ। सिधा कुरो, कति मान्छे रिसाउनुहुन्छ, रिसाउनु हो भने तपाईँको मुख कालो हुन्छ। म फेरि एकदम क्लियर बोल्ने मान्छे, जे मन लाग्यो त्यही बोल्दिनुहुन्छ क्या, खेला चाहिँ हेरेन ज्योतिष। मैले फेरि पनि भने, तपाईँको साल महिना गते समय बार सबै मिल्छ भने फोन गरिदिनु होला, मिल्दैन भने कुराकानी गर्न मन लाग्यो दिउँसो फोन गर्नु, म बोलिदिन्छु मजाले तपाईँसँग। अलिक खाली भए होला अलिक पछि, कहिले कहिले काम व्यस्त हुन्छ, कहिले कहिले खाली हुन्छ, त्यसो भएको हुँदा तपाईँहरूले सही समय सही साल सही महिनाहरू लिएर आउनुहोला, अनि बल्ल हामी तपाईँसँग कुराकानी पक्कै गर्नेछौँ। अगर तपाईँहरूलाई त्यस्तो मन छैन भने फोन नगर्दा हुन्छ। हामी के छ भने, कति मान्छेलाई चाहिँ के फोन गर्नु हो, गुरुले हालेर के हुन्छ र, होइन त्यो खालको भाव आउन सक्छ क्या। मैले तपाईँको मनको कुरा बोलिरहेको छु, त्यस्तो छ भने कार्यक्रम सुनिदिनु, फोन नगर्नु, कार्यक्रम सुन्न मन लाग्यो रेडियो अफ गरिदिनु। हामीले जबरजस्ती गरेको छैन, तर जसलाई चिना हेर्न मन लागेको छ, जसलाई ग्रहमा विश्वास लाग्छ, जसलाई धर्म कर्ममा विश्वास लाग्छ, म एउटा रेडियोको बन्द कोठामा बसेर एउटा माइक अगाडि लिएर तपाईँको साथमा फोनमा बोलेर तपाईँको घरको मान्छेको रोग पत्ता लगाइरहेको छु, तपाईँको घरको मान्छेले हराइरहेको छ भने यो मान्छे मरेको छैन है फर्केर आउँछ भनिरहेको छु, तपाईँको घरको उत्तरतिर यस्तो चिज छ है, दक्षिणतिर यस्तो चिज छ है, पश्चिमतिर यस्तो चिज छ है, पूर्वमा यस्तो छ है, तपाईँ घरमा बुवासँग यस्तो छ है, आमासँग यस्तो छ भने, यति धेरै भन्दा पनि विश्वास गर्नुहुन्न भने नगर्नुहोस्। राधे श्याम, के फरक पर्छ र, सबैले संसारमा भएका सबैले हामीलाई विश्वास गर्नुपर्छ भने छैन क्या, जसलाई विश्वास लाग्छ अलिकति हाम्रो पनि त मन दुख्छ, दुख्दैन, हामीले गरेको कामै गल्ती हुने बुझ, तपाईँले गरेको काम गल्ती भनिदिनुहोस्, भोलिदेखि कार्यक्रम हटाइदिनुहोस् रेडियोबाट बरु, त्यो राम्रो हुन्छ नि। तर जिस्क्याउने काम होइन, तपाईँहरूले चाहिँ त्यस्तो काम नगरिदिनु होला कृपया कहिल्यै पनि, किनभने तपाईँहरूलाई हामीले यति धेरै विश्वास दिएर कार्यक्रममा हामीले वर्षमा 5 वटादेखि 6 वटा कार्यक्रम कहिले काहीँ बिग्रिन्छ विशेष कारणवश, कहिले काहीँ प्राविधिक समस्या आउँछ, कहिले काहीँ के समस्या आउँछ र, एक वर्षमा 5 दिन जति तपाईँहरूसँग हामीले बिदा लिएका छौँ, त्यो पनि कहिले काहीँ सम्भावना भएसम्म कार्यक्रम जुन ढङ्गबाट जुन ठाउँबाट पनि कार्यक्रम छोड्न हुन्न है, उहाँहरूलाई राशिफल सुनाउनुपर्छ, उहाँहरूलाई पञ्चाङ्ग सुनाउनुपर्छ, छोड्न हुँदैन, उहाँहरू एकदमै धेरै सुन्नुहुन्छ। एक दिन कार्यक्रम सुन्नु भएन भने खल्लो मान्ने मान्छे धेरै हुनुहुन्छ, तर एक दुईजना त्यस्तो तत्वले गर्दा कहिलेकाहीँ हाम्रो मन बिग्रिन्छ। मनलाई सम्हालेका छौं, तपाईँहरू ढुक्क हुनुहोस्। कार्यक्रम हामीले दस बाह्र वर्षदेखि हामीले कार्यक्रम दिनदिनै चलाइरहेका छौं, अझै 10-20 वर्ष हामी कन्टिन्यू तपाईँहरूसँग बोल्छौं। हामीले कतिचोटि थाहा छ तपाईँलाई, विदेशमा जाने अफर आएको छ, कार्यक्रम बिग्रिन्छ, हामी विदेशमा नगइकन कार्यक्रम सञ्चालन गरिरहेका छौँ। बुझ्नुभयो कि भएन? हामीलाई कहिलेकाहीँ विदेशहरूबाट भक्तहरूले घुम्न आउनु, गुरु तपाईँ 10 दिन भए पनि हाम्रो घरमा आएर बसेर जानु, हाम्रो यहाँ घरमै आएर तपाईँको यहाँको वास्तु पनि हेरिदिनु, यहीँ घरमै आएर तपाईँलाई ल्याएर शान्ति गर्न मन लागेको छ, 5 दिनको अनुष्ठान गर्न मन लागेको छ भनेर विदेशतिरबाट धेरै फोन आउँछ मलाई। तर मैले भनेको छु, अहिले मैले नेपालमा यो जुन एउटा कर्म गरिरहेको छु, त्यो कर्मलाई निरन्तरता दिनुपर्छ। विदेशहरू जान थालेँ भने मेरो कार्यक्रमको समय हेरबदल हुन्छ, बिग्रिन सक्छ कार्यक्रम। त्यसो भएको हुँदा हामी सक्दैनौँ है, जुन दिनसम्म हामीलाई रेडियोमा माया गर्ने श्रोताहरूले हामीलाई कार्यक्रम सुनिदिनुहुन्छ, त्यो दिनसम्म हामी कतै पनि नगइकन, केही पनि नगरिकन 8 बजेदेखि 9 बजेसम्म चाहिँ कार्यक्रम सञ्चालन गर्ने भनेर हामी कटिबद्ध भएर लागेको छ। तपाईँहरू जिस्किदिनु भने रिस उठ्दैन, हामीलाई उठ्छ नि, तर पनि सम्हालिनुपर्छ। राधे श्याम कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? बझाङबाट को बोल्दै हुनुहुन्छ? ठिकै छ, बझाङदेखि को बोल्दै हुनुहुन्छ? शंकर धामी। कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ शंकरजी? रेडियो सेरोफेरोबाट है। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ अहिले?
1: मेरो छोराको बारेमा।
0: साल महिना गते समय भन्नु त?
1: 2061 साल।
0: कति भन्नुभयो?
1: 2059 साल।
0: 59 साल।
1: फागुन महिनाको छ गते 3 बजेर राति 3 बजेर
0: हजुर
1: 30 मिनटमा।
0: कुन जिल्लामा भयो जन्म? कुन जिल्लामा भयो पहिले मलाई सुनिदिनु नि त ल।
1: यही गोवा नगरपालिका हजुर,
0: बझाङ जिल्ला नि हो। के बारको रात भयो, के बारको छकारा हुने बेला भयो?
1: राति हजुर, राति 3 बजेर 30 मिनटमा।
0: मैले बोलेको फेरि राम्ररी सुनिदिनु ल। कति गते राति, कति गते बिहान हुने बेला?
1: 6 गते राति हजुर।
0: हजुर,
1: 7 गते बिहान हुने बेला।
0: के बारको राति, के बारको बिहान हुने बेला?
1: मंगलबारको राति
0: हजुर,
1: बुधबारको बिहान।
0: यो हजुरको आफ्नै हो कि कसको हो? यो
1: मेरो छोराको हजुर।
0: तपाईँको छोराको। 59 साल, फागुनको 6 गते मंगलबारको राति 3 बजेर 30 मिनटमा उत्तर फाल्गुनी नक्षत्रको दोस्रो पावबाट टोबाट टोपराज नाम आउँछ, कन्या राशि हुन्छ, तृतीयाको दिनमा जन्म भएको छ। लग्नमा शुक्र छ, मान्छे लजालु स्वभावको, पढाइमा राम्रै हुन्थ्यो तर 15 वर्षमा पढाइ बिग्रिएछ। के गर्नुभयो, पढाइ छोड्नुभयो बिचमा?
1: नहीं सर, पढाइमा त लागो छ गुरु।
0: 15-16 वर्षमा के भएको थियो पढाइ? फेल हुनुभएको थियो, एउटा विषय लगाएको थियो, 1 वर्ष ग्याप गर्नु भएको थियो, के थियो भन्नु त?
1: त्यो पढाइ भने अलिकति त्यो साथीहरूसित बढी जस्तो बाहिर हुलमिल भएर अलिकति पढाइमा चाहिँ राम्रो नतिजा लिएको थिएन सर हजुर।
0: त्यो बेला राहु चल्या थियो, यो राहु तपाईँको छोराको लागि सधैँभरि चलिरहने राहु 39 वर्षसम्म अहिले पनि चलिरहेको छ है। अनि तपाईँको छोराको लागि अङ्गारक युग परेको छ, अङ्गारक युग परेको छ, फेरि 12 माङ्गलिक सहित अङ्गार युग छ, वैवाहिक जीवनमा दोष लाग्न सक्छ, विषय ध्यान दिनुहोला। वैवाहिक जीवनबाट त्यस्तै विशेष तपाईँको लागि अलिकति अशुभ हुन सक्ने सम्भावना छ होइन? त्यसो भएको हुँदा तपाईँले विशेष ध्यान दिँदै अगाडि बढ्नु, ग्रहलाई शान्तिहरू गर्नु, ग्रहलाई पूजापाठहरू गर्नु है, धेरै कुरामा राम्रो हुन्छ है।
1: अनि नौकरीको लागि कस्तो छ?
0: नौकरीको लागि राम्रै छ, नराम्रो छैन। अङ्गारकको शान्ति गर्ने, मंगलबारको व्रत बस्नु राम्रो हुन्छ है त। अरू केही छ?
1: अरू घरको लागि घर कस्तो छ, के छ भनेर पनि सोध्नु पर्ने थियो।
0: घर परिवारको लागि राम्रै छ, वास्तु पनि ठिकै छ, तपाईँले ग्रह शान्तिहरू गर्नु, पूजापाठहरू गर्नु राम्रो हुन्छ है त।
1: भाइको लागि?
0: दाजुभाइ दिदीबहिनीसँगको लागि पनि राम्रै छ
1: हजुर। मंगलबारको व्रत बस्नु पर्ने हजुर, कति मंगलको?
0: सधैँभरि बस्नु है,
1: मंगलबारको सधैँ बस्नु पर्ने
0: हजुर।
1: अनि शान्ति के गरेर गर्नुपर्ने हजुर?
0: अङ्गारकको शान्ति, राहुको शान्ति गर्नु, 5 देखि 7 जना गुरुबालाई बोलाएर अगाडि बढ्नु है त
1: हजुर।
0: हस् अहिले छुट्टिन्छु, राधे राधे
1: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईसँग भएका विभिन्न कुराहरूको जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। एकैछिन छोटो कार्यक्रममा लिन्छु विश्राम। विश्रामपछि म तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्छु। कार्यक्रम ज्योतिष दर्पण सुन्दै हुनुहुन्छ, हामी सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
3: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी नियमित रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हरेक दिन हामी तपाईँसँग बोल्ने काम गर्छौं र हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँलाई जानकारी दिनेछौं र हामी तपाईँसँग भएका विशेष कुराहरूको चर्चा र परिचर्चाहरू पनि गर्ने एउटा प्रयास गरिरहन्छौ। 98453 97658 र 98142073601 तपाईँ सिधा हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति र समयको आधारमा विशेष कुराकानीहरू गर्ने प्रयासमा लागिरहेका छौ। हामी लामो समयदेखि तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर हामी शंखुब सभाको खाँदबारीबाट कार्यक्रमलाई एकै साथमा सञ्चालन गरिरहेका छौं नेपालभरबाट र हामी तपाईँसँग भएका विभिन्न जानकारी दिने प्रयासमा छौं। तपाईँहरू चाँदनी चोकमा होटल होराइजनमा हामीलाई भेट गर्न सक्नुहुनेछ। तपाईँहरूको चिन्हहरू बनाउनु परेको छ भने, चिन्हहरू हेराउनु परेको छ भने, तपाईँको विवाह कस्तो भइरहेको छ, व्रतबन्ध भएको छैन, व्रतबन्ध जुराएर गर्नुपर्छ, मैले धेरैलाई भन्ने गर्छु। व्रतबन्ध मात्रै जुराएर हुँदैन, विवाह पनि जुराउनुपर्छ। किनभने व्रतबन्ध गर्दाखेरि कर्म अधुरो हुन सक्छ, बिहा भयो भने बिहा अधुरो हुन सक्छ, फेरि छुट्टिन सक्छ, होइन? त्यसो भएको हुँदा तपाईँहरूले चाहिँ विशेष ध्यान दिनको लागि अनुरोध गर्छु। विवाह गरे पनि, व्रतबन्ध गरे पनि तपाईँको चाहिँ सबै कुराको लागि चाहिँ ऊ गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। त्यसो भएको हुँदा जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा तपाईँहरू हुनुहुन्छ, चिना एकचोटि हेराएर मात्रै विवाह गर्ने बानी बसालो। चिना आफ्नो जन्म समयको आधारमा चाहिँ ठ्याक्कै मिल्छ, कसै कसैको चाहिँ समय मिलेन भने अलिक कुराहरू भनेको नमिल्न पनि सक्छ, है? त्यही कारणले गर्दा तपाईँहरूले चाहिँ हेराएर मात्र विवाह गर्नुहोला। खानबारीमा हुनुहुन्छ, भोजपुरमा हुनुहुन्छ भने चाहिँ हामी तपाईँकै गाउँमा आएका छौँ। यो अवसर फेरि 5-10 वर्ष नआउन सक्छ, किनभने हामी धेरैवटा जिल्लामा गइरहनु पर्छ। हामी यहाँ 77 सालमा आएका थियौँ दुईचोटि, त्यो बेला धेरै आउनु भएको थियो, अहिले पनि आउनु भएको छ, टन्नै मान्छेहरू आइरहनु भएको छ। अब तपाईँहरूलाई आउन मन लाग्छ, विश्वास लाग्छ भने, कार्यक्रम सुन्दै हुनुहुन्छ भने चाहिँ हामीलाई प्रत्यक्ष रूपमा कुराकानी पनि तपाईँ गर्न सक्नुहुन्छ र हेर्न पनि सक्नुहुनेछ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँहरूसँग भएका विशेष कुराहरूको जानकारी लिनको लागि खानबारीमा आएको आज 5-7 दिन भयो। अझै हामी 5-7 दिन रहने कुराको जानकारी तपाईँलाई गराए। कार्यक्रम ज्योतिष दर्पणमा दुईटा नम्बर छन्, 98453 97658 र 98142073601 तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ। हामीलाई यतिखेर कमेन्टहरू आएका छन्, म कमेन्टहरूलाई यहाँबाट जानकारी गराउँछु। एक दुईवटा कमेन्ट छन्। हर्क राज राई, जय श्री राधेराज गुरुदेव, म हर्क राज राई हो, आज रेडियो सनातन नेटवर्क काठमाडौँबाट सुन्दैछु। जिज्ञासा, छिमेकी मरेको थियो, ती व्यक्ति तामाङ हो तर आजकल सपनामा कहिले काहीँ घरमा आएको हुन्छ। श्रीमतीले घरभित्र बोलाएपछि भित्र नै पस्यो र भित्र पसेर उभिरहेको देखे, जिउँदो हुँदा जस्तै ठ्याक्कै देखिन्छ र कोही बेला बारीमा जिउँदो हुँदा जस्तै मुसु मुसु हाँसिरहेको, बोल्न खोजेको हुन्छ। सपनामा यो कस्तो हुन्छ, राम्रो वा नराम्रो? नराम्रो भए के गर्नु पर्ला? मरेको मान्छेसँग बोले भने के हुन्छ गुरु, भनिदिनु होला, भनिदिनुहोस्। ओम नम शिवाय भन्नुभएको छ। उसले बोलायो भने चाहिँ असाध्य अशुभ हुन्छ, होइन? उसँग बोल्दैमा चाहिँ धेरै अशुभ चाहिँ हुँदैन ल। सपनामा कहिलेकाहीँ मान्छेहरू मरेको देख्नु भनेको उसँग गल्पैतिको प्रेम सम्बन्ध भनौँ न, मतलब एउटा आत्मीयता भएको मान्छे कहिलेकाहीँ सपनामा आउनु सामान्य कुरा पनि मान्नुपर्छ। अमृत एलिना गुरुङले, राधेराधे गुरुजी, असारको कति गते अन्न प्राशन गर्न सकिन्छ र कति बजे परेको छ भनिदिनु पर्यो, के विधि मन्त्र उच्चारण गर्न सकिन्छ भनिदिनु होला गुरु, यो जेठमा गर्न नमिलेको हुनाले ढिलो भयो जसरी भनिदिनु होला भन्नुभएको छ। अब यहाँबाट सबै सम्भव हुँदैन, हामीले जुराउनु पर्ने हुन्छ, मलाई दिउँसो नम्बरमा फोन गर्नु होला है। राधेराधे गुरु खोटाङ मगरले लेख्दै हुनुहुन्छ, त्यस्तै गरेर गुरु गुरु वीरेन्द्र शंकर लेख्नुहुन्छ, गुरु राधे राधे, सनातन रेडियो 9 बजेको 3-4 महिना भइसक्यो, रेडियो खोटाङ 103.3 MHz बजाउँदैन, न त केही विकल्प गरिए हुने थियो यता भन्नुभएको छ। त्यसको लागि म सोचिरहेको छु, हामीलाई अर्को कमेन्ट छ,
सन्तोषीले पनि राधे राधे लेख्नु भएको रहेछ, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहेका छौं। देविका पोखरेलको माई राधे राधे गुरूदेव खोटाङबाट गीत बजिरहेको छ भन्नुभएको छ, म आज सम्पर्क गर्नेछु। नवीन देवकोटा गुरूजी राधे राधे, म तपाईँको नियमित श्रोता नवीनराज देवकोटा कालीकोट जिल्लाबाट तपाईँको कार्यक्रम सुनिरहेको छु भन्ने जानकारी गराउनु भएको छ। हामी उहाँको लामो कमेन्ट छ, फोन प्रयास गर्नुभएको छ, उठेन भन्दै हुनुहुन्छ, केही प्राविधिक समस्या आफै त बोल्दै गर्दा पालो तपाईँको नआएको हुन सक्छ। आजलाई कमेन्ट यति नै, हामी फटाफट रूपमा तपाईँको चिनाहरू हेरिरहेका छौँ, फोन गर्नुहोला। भक्त थापाले पनि कमेन्ट गर्दै हुनुहुन्छ, अछाममा घर हो तर यतिखेर महाराष्ट्रमा हुनुहुन्छ, राधे राधे गुरुदेव भन्नुभएको छ। जन्ममिति थाहा छैन अब कसो गर्ने हो भन्नुभएको छ, अब त्यो त थाहा हुँदैन नि हजुर, जन्ममिति थाहा भएन भने त हेर्न मिल्दैन। प्रज्ञा घिमिरेले राधे राधे गुरु भन्नुभएको छ, धन्यवाद। कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ हो हामीलाई कार्यक्रम, कहिले काहीँ कोही कोही व्यक्तिले गर्दा रिस उठ्छ, कहिले काहीँ नभए त सबैले माया गर्नुहुन्छ, थाहा छ होइन, धेरैले लाखौं मान्छेहरूले कार्यक्रम सुन्नुभएको हुन्छ, त्यसमा पनि लाखौं मध्येमा हामीलाई गुरुबाहरूले गुरुदेवहरूले जो पण्डितै गर्नुहुन्छ, जो पुरितै गर्नुहुन्छ, जो ज्योतिष काम गर्नुहुन्छ, उहाँहरूले पनि टन्नै कार्यक्रम सुन्नुहुन्छ। तर तपाईँले एउटा कुरो के बुझ्नु भने, जसले कार्यक्रम सुन्यो भने हामीले शास्त्रमा भएका कुराहरूलाई जानकारी गराइरहेका छौँ, त्यो चाहिँ भनेको मानिदिनु है। यो पुरुषोत्तम मास छ, यो पुरुषोत्तम मासमा एक महिना व्रत बसौँ, एक महिना सकिँदैन एक दिन बसौँ, अथवा पन्ध्र दिन बसौँ, एक हप्ता बसौँ, एक दिन बसौँ, व्रत भने जरुर बसौँ। व्रत पुरुषोत्तम भगवानको नाममा एक घण्टा घरमा कीर्तन नगरेको घरमा अलक्षिण लाग्छ है, मैले भने भनेछु तपाईँहरूलाई, यो आज मात्रै होइन, मैले धेरै पहिलेबाट भनेको छु, मैले लगभग पुरुषोत्तम मास बितेको एक के अरे 15-18 दिन भइसक्यो होला, अनि तपाईँहरूले चाहिँ केही कर्म गर्नुभएको छैन भने असत्य अशुभ हुन्छ। अब केही विद्या छैन, केही भएन भने ओल्लो घरकोलाई रामदाईलाई, पल्लो घरको श्यामदाईलाई, पल्लो घरको ठुलियामालाई, पल्लो घरको काकीलाई बोलाएर लु त काकी राम्रोसँग नुहाइ धुवाइ भएर आउनु त, हाम्रो घरमा आज दियो बाल्छु म एउटा कलशमा, म अहिले पनि सिकाइदिन्छु। केही भएन भने एउटा घरमा ओल्लो घरको काकीलाई, पल्लो घरको ठुलियामा, तल्लो घरको कर्किनी आमा, माला घरको देवकोटा आमालाई बोलाएर होइन, अनि त सबैजना नुहाइ धुवाइ गरेर आउनु है, आज मेरो घरमा चाहिँ कीर्तन गर्नुपर्छ भगवानको, पुरुषोत्तम भगवानको भन्ने, घर बिहानदेखि सफा राख्ने, घरमा त्यो दिन लसुन प्याज माछा एक दिनदेखि, अब यो एक महिनै बार्नु भएको होला सबैले, नभए त्यस दिन बारेर भए पनि कम्तीमा धेरै हुनु भएन भने पाँचजना मान्छे भएर पनि सबैभन्दा पहिले दियो एउटा कुनै भाँडामा राख्ने, अथवा भनौँ न खाली राख्न हुँदैन, दियो कहिल्यै पनि पाप लाग्छ, कुनै एउटा पात्रमा राखिदिने, अथवा चामलमा चाहिँ राखिदिने, अथवा एउटा प्लेटमा चाहिँ राखिदिने, दियो बाल्नु होला, ओम दीप नारायण आएनमा भन्नु के केही आएन भने पनि आउँछ भने नमोस्तनन्ताय सहस्रमूर्तये सहस्रपादा शिशुरुवाहवे सहस्र नाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगधारिणी नमः भन्नु आउँदैन भने लो भगवान दीप नारायण लो मलाई रक्षा गर भने अब के भन्नु त होइन, अनि दियो बाल्नु होला, उतापट्टि एउटा कलश पनि ठ्याक्क लाएर माझेर, तामाको कलश अथवा अर्को के भन्छ झर्के कलश ढलट भन्छ तपाईँको भाषामा होइन, त्यो पनि टक्क माझेर त्यहाँ राख्नुहोला, त्यो जलमा डुबो राख्नुहोला, कुसको एउटा गाँठो पारेर सिखा भन्छौँ हामी, अब तपाईँलाई बुझ्नुहुन्न, नआउनेले कुस राख्नुहोला, जौ तिल सुपारी सुनको पैसा भन्छ के अरे, सुन घोटेर एउटा सिक्का राखिदिनु होला, अनि फूल चन्दन अक्षताहरूले दुबोले त्यहाँ पूजा गर्नुहोला, दियोको पूजा गर्नुहोला, दियो बालेर अनि गणेश भगवान्लाई सम्झेर, अब तपाईँलाई थाहा छ नि गोबर गणेश भन्ने होइन, थोरै गोबरमा दुबोहरू राख्ने अथवा जने सुपारी राख्ने अथवा नरिवल राखिदिने, त्यहाँ रातो वस्त्र यसो भएर राखिदिने, नभए फुल राखिदिने, वस्त्र नभए लो भगवान् मैले सकिनँ है भन्ने, कम्तीमा दियो कलश गणेश राख्ने, भएर पाए भगवानको फोटो राख्ने अगाडिबाट, कृष्णको राख्नुहोस्, रामको राख्नुहोस्, श्यामको राख्नुहोस्, शिवको राख्नुहोस्, फोटो राखेर फोटोमा पनि यस्तो टिको लगाइदिने, फूल अर्पण गर्ने, अनि धूप दीप बत्ती टक टक टक टक बाल्दिने, आउँछ भने हरि ओम ब्राह्मणो शमुखमाश्रित बाहो राजन्यः कृतः ओरो तदच वनस्पति रसोद भूत, आमाहरू लाउँछ यो मन्त्र होइन, धेरै आमाहरू लाउँछ, वनस्पति रसोद भूतो गन्धाढ्यो गन्ध उत्तम
अग्रेय सर्वदेवानाम धूपोयम प्रतिगृहता। लो भगवान, मेरो मैले दिएको धूप पनि तपाईँलाई ग्रहण गर्नुहोस्, दीप पनि तपाईँ दिनुहोस्। थोरै नैवेद्य एउटा एक कसो केरा हुन्छ पहाडतिर प्राय, होइन प्राय घरमा केरा हुनुहुन्छ, केरा एउटा फल स्याउ केरा हान्नुपर्छ, राखेर तुलसी छोडेर है फेरि त्यहाँ तुलसी नछोडिकन राख्नु हुँदैन भगवान्लाई, छोड्नुहोस्। नभए पहाडतिर दुध छ भने दुध एक गिलास दुध अलिक तातो पनि हुँदैन, फेरि भला ओठ पोल्छ भगवान्को, जिब्रो पोल्छ, त्यो भावना चाहिन्छ क्या। अनि दुध अलिअलि मनतातो मनतातो पारेर हामीले खान मिल्ने जस्तो पारेर त्यहाँ तुलसी छोडेर चाहिँ लो भगवान अब यति खाइदिनु होला, म तपाईँको नाममा यसरी कीर्तन गर्छु, मेरो घरमा आइदिनु होला, यहाँ आएर यो दुध खाने स्याउ खाने म यता तपाईँलाई बोलाउँछु है भन्ने। अनि त्यति गरिसकेपछि पहिलो नम्बरमा पाञ्चन देवताको भजन गर्ने, गणेशको, देवीको, सूर्यको, विष्णुको र शिवको। अनि त्यसपछि ओम ब्रह्मा, ओम विष्णु, ओम शंकर, ओम भन्दा संसारमा अरू कसर भन्ने फेरि होइन, के गर्नु बोलाउनु न तपाईँ घरमा, नभए आराम भजन गाइदिन्छ नि टन्डे होइन। गुरुलाई बोलायो भने त अनि खाना दिनुपर्छ, अनि हेर चाहिँ के गर्नुपर्छ होइन, बर्बाद हुँदैन होइन। अनि त्यस्तो गर्ने, अनि आफूलाई आएको कीर्तन एक दुईवटा गाउने, अलिअलि मन पनि शान्त गर्ने, त्यसपछि नरोकिकन हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। यो जप्ने कम्तीमा आधी घन्टा घन्टा। अनि राधे श्याम श्याम श्याम राधे राधे, राधे कृष्ण कृष्ण कृष्ण राधे राधे। यो जप्ने आधी घन्टा है। जय राम श्री राम जय जय राम पवन पुत्र जय हनुमान। यो जप्ने आधी घन्टा। राधा राधा राधा कृष्ण राधा। यो जप्ने। अनि अर्को

नारायण नारायण यो छ पनि. अर्को ओम नमो भगवते वासुदेवाय ओम नमो भन्ने छ पनि. अथवा अरू के आउँछ यस्ता मन्त्र दिव्य ए अनेक थरीका के जातिको आज आँखा गीत नगाउनु होला होइन. मनलाई तँ आँखा चुम्मा गरेर लाज नमानिकन घरमा बेलुका साँझमा पल्लो घरको काकी पल्लो घरको फुपु तल्लो घरको सानियावाला पल्ले घरकी भाउजूलाई बोलाएर दाईहरूलाई पनि बोलाएर ठुल दाईलाई मान दाईलाई कान्छ दाईलाई काकालाई बडावालाई सबैलाई नुहाइ धुवाइ गरेर चिटिक्क लाएर राम्रो सफा कपडा लगाएर आएर निधारमा टिको रातो टिको लगाएर कुमकुम चन्दन लगाएर क्या हजुर जुन हामीले भन्छौँ नि होइन अबिर लाउनु हुँदैन अबिर बिस हो बिस केमिकलै केमिकल हुन्छ अनि लगाएर भगवानको नाममा भएर पाए मादल मुजुरा खैजरी हार्मोनियम बजाउन सक्ने भए तँ बजाउने नभएदेखि ताली भगवानलाई दिनुभएको दस हमला झ्याम झ्याम बजाएर गाउनु भयो भने तँ घरमा मैले भनेको मान्नुहोस् एक वर्षभित्रमा ठुलो उन्नति भएन भने मेरो उन्नति भएन गुरु भन्नुहोस् त लु भन्नुहोस् एकचोटि गर्नुहोस् एकचोटि त्यति गरौँ न ग्यारेन्टी दिइरहेको छ त एक वर्षभित्रमा छोराले जागिर खाएको छैन पक्का खान्छन् छोरीहरूको बिहे भएन बिहे हुन्छ छोरो भएको छैन भगवानको कृपा हुन्छ सन्तान भएको छैन कृपा हुन्छ बुढाबुढी साह्रै झगडा गर्नुहुन्छ भगवानै तपाईँ घरमा आउनुहुन्छ त्यो दिन अनि भगवान आएपछि तपाईँको घरमा केही बाँकी रहन्छ अधुरो भन्नु त लु केही रहन्छ अधुरो केही रहँदैन क्या सबै काम शुभै शुभ उन्नति नै उन्नति प्रगति नै प्रगति हुन्छ बुझ्नु भयो कि भएन ल हजुर खानपानतिर कोही छैन भने बोलाउनु होला हामी पनि आउँछौँ बाजा लिएर झ्यामझ्याम हात दसवटा अम्लाको बाजा आए नाच्ने भएर लु त कसले बोलाउँदो रहेछ हेरौँ त कसको मन रहेछ त्यस्तो गर्ने होइन त छैन त्यो गरेपछि अनि अन्तिममा सकिसकेपछि भगवानको नाम जपेर सके फेरि आरती गर्ने भगवानलाई अनि यसो प्रसादहरू खाने अनि राम राम राम राम भन्दै घर जाने आनन्दले सोच्ने तपाईँको मन हल्का तँ जुन घरमा जानुभयो त्यसलाई पनि फाइदा तपाईँले गएर ओल्लो घरको काकी जानुभयो नि त पल्लो घरको बडाबा आउनुभयो नि त उहाँलाई पनि फाइदा हुन्छ है सबैलाई फाइदा हुन्छ यो पुरुषोत्तम महिनामा एउटा घरमा एक दिन अनिवार्य गरौँ पालो पुगेन भने बिहान एक घन्टा अथवा बिहान भनौँ न छ बजीदेखि आठ बजीसम्म एउटा घरमा गरौँ आठदेखि दस एउटा घरमा पालो गरेर हरेक घरमा यो गाउँमा यति पवित्र पारौँ तपाईँको गाउँ सबै आहा कति राम्रो घर हँ कति राम्रो गाउँ म त यही गाउँमा बस्छु भनेर भगवान् त थुकाएर तपाईँ गाउँमा बसिदिनु भयो भने सबैको घरमा कति राम्रो हुन्छ सबैको छोराछोरी जागिरी सबैको छोराछोरी पढ्ने सबैको बुढाबुढी कुरो मिल्ने झगडा नगर्ने त्यो गाउँ कति शान्त हुन्छ भन्नु त लु आहा अहिले के छ थाहा छ अहिले ऊ ऊ ऊ फलान छ भोलि यो त गइसक्यो क्या भन्ने हुन्छ होइन त्यो मनमा लिन हुन्न हजुर भगवानको कीर्तन नभए घरमा त्यस्तो सोच आउँछ रक्सी खान मन लाग्छ झगडा गर्न मन लाग्छ दुईटा बिहे हुन्छ तिनवटा बिहे हुन्छ त्यही भएर त्यस्तो आएको त्यही भएर घरमा पनि शान्ति गरौँ गाउँ पनि शान्ति गरौँ सबैलाई मैले यो अनुरोध गरेको छु है यो अनुरोधलाई तपाईँले चाहिँ स्वीकार गरिदिनु होला होइन त्यो गर्नुभयो भने तपाईँको लागि धेरै राम्रो हुन्छ मैले किन भनेको भने तपाईँहरूले चाहिँ हामीलाई धेरै कुराको चाहिँ ज्ञान लिनु भएको छ आज मैले एउटा महत्वपूर्ण कुरा भने भगवानको कीर्तन भगवानको ध्यान भगवानको मनन भगवानको चिन्तन भन्दा अरू केही गर्नु पर्दैन अब अर्को कुरो भनौँ त्यति गर्दाखेरि पनि सकभर पुरुषोत्तम मास पाठ गर्नुपर्छ एकतिस अध्याय ल अझ राम्रो होइन अब त्यसमा पनि अहिले मैले भनेको काम गर्दा गर्दै पनि एकजना गुरुबाले आएर त्यहाँ त्यो अहिले मैले भनेको दियो कलश गणेश पनि मन्त्र पढेर पूजा गराइदिएर है अझ एउटा संकल्प गरेर एक के अरे मासोत्तम मास है पुरुषोत्तम मास पाठ श्रवण भगवत नाम संकीर्तन फल प्राप्ति निमित्ततम भनेर संकल्प गर्नुभयो भने आमामा कति राम्रो हुन्छ नि कुष्पाण्डेले गर्नुभयो भने त्यसमा पनि अनि त्यो भजन कीर्तन भन्दा पहिले पाठ सुनेर अनि खेर चाहिँ तपाईँले चाहिँ कीर्तन गर्नुभयो भने झन् राम्रो हुन्छ है सुन्न सुन्न त तर त सबै ठाउँमा सम्भव हुँदैन क्या त्यही भएर कीर्तन चाहिँ हुन्छ अब पाँचवटा घर त मिल्न सकियो नि त र पाँचवटा मिल्नु भएन भने दुईवटा घर भए पनि मिलेर गर्नु होला आफ्नो आफ्नो घरमा है सबैलाई यो कुरो मैले अनुरोध गरेँ कसो घरमा पुरुषोत्तममा मैले भने जस्तै गरी आज कार्यक्रम सुनेर पूजापाठ गर्ने तयारी गर्नुहुन्छ मलाई खबर गर्नु तपाईँको भिडियो बनाएर हाल्नु म फेसबुकमा कति राम्रो भनेर तपाईँको लागि हालिदिन्छु म कति खुसी हुन्छु हेर्नुहोस् त मैले तपाईँलाई भनेर तपाईँले मानेर तपाईँमा धर्म भयो भने मलाई पनि त आशीर्वाद मिल्छ धेरै होइन त्यही भएर तपाईँहरू हामीलाई
प्रत्यक्ष रूपमा यो कुराको सुन्नको लागि आतुर हुनुहुन्थ्यो मैले भने अब हामी खाँदबारीमा रहेका छौँ। खाँदबारी शङ्खुवर सभामा चिना हेर्न पनि आउनुहोला, नजिकै हुनुहुन्छ भने हामीलाई पनि लोई गुरु भन्नु, अलिक भिडभाड भएन भने एकैछिन आएर त्यो भजनमा कीर्तनमा रमाउन हामीलाई पनि मन छ, शङ्खुवर सभाको आवाज सुन्न मन छ कीर्तनमा। ल है अलि पछि है, आज भोलि अलिक व्यस्त व्यस्त छु, एक दुई दिन पछाडि भयो भने अलिक यस्तो पनि सम्भव हुन सक्छ। कतिको मान्छे आउँदै हुनुहुन्छ म खबरको पनि गर्दै गर्छु रेडियोबाट, होइन सबै सबैले गरौं, सबै सबैले कीर्तन गरौं, त्यसलाई फेसबुकमा लाइभ गरिदिनु होला, टिकटक तपाईँहरू होइन कति गर्नुहुन्छ त्यो पनि एकदम एकजनालाई लै भयो, मेरो पनि टिकटक बनाइदिनु भन्नु, अरूले मजाले भगवानको नाममा चाहिँ झुमेर काम गर्नुहोस्, कति राम्रो हुन्छ, कति राम्रो हुन्छ। भगवान पुरुषोत्तमले तपाईँको घरमा बास गर्नुहोस्, तपाईँको घर उज्यालो, घरमा देखो कि रिस, बुढी देखो भने बुढालाई रिस उठ्ने, बुढी देखो भने रिस उठ्ने, त्यो भयो भने एकदम अशुभ हुन्छ है। त्यसो भएको हुँदा तपाईँहरूले अब घरलाई स्वर्ग बनाउने हो, अब घरलाई तपाईँले पवित्र बनाउने हो, अब घरलाई वैकुण्ठ तपाईँले घरलाई आफै नै बनाउने हो। वैकुण्ठ खोज्न कहीँ जानु पर्दैन क्या, आफ्नै घरमा वैकुण्ठ छ। त्यसो भएको हुँदा तपाईँहरूले चाहिँ विशेष गरी ख्याल गरेर तपाईँहरूले चाहिँ अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। कार्यक्रम ज्योतिष दर्पणको बसाईमा छौं, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौं। 98453 97658 र 98142376 धेरै भन्दा धेरै कुराहरूको जानकारी लिनको लागि हामीलाई फोन गर्न सक्नुहुनेछ। आज अलिकति फोन कम लिए तर मलाई लाग्छ फोन भन्दा तपाईँलाई यो महत्वपूर्ण कुराको जानकारी गराए, थोरै भए पनि विधि तपाईँलाई मैले बताइदिएँ, बताएको विधि गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ, त्यसो गर्नुहोला भन्दै कार्यक्रमको आजको लागि हामी लगभग अब अन्तिम भागमा आइसकेका छौं है। हामी सबै सबैलाई जानकारी गराउँछौ, केही परेमा मेसेजमा पनि फोन गर्नुहोला, वाट्सएपमा पनि फोन गर्नुहोला भन्दै आजको लागि कार्यक्रमबाट उज्यालो पर्छु। भोलि पनि 8 बजे तपाईँहरू मेरो भेट पुनः हरेको दुनियाँमा हुनेछ। राधे राधे।

0: यो हो रेडियोका 96.2 मेगाहर्ज।
1: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्र

0: एस जयशंकर र भाजपाका अन्य नेताहरूसँग पनि भेटवार्ता भएको थियो। लामिछाने फर्किएपछि परराष्ट्र मन्त्री खनाल दिल्ली जाने तयारी भएको हो। परराष्ट्र मन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्ष जयशंकर र अरू नेताहरूसँग छलफल गर्नुहुनेछ। पानी पर्ने क्रम कम भएसँगै गर्मी वात्तै बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढ़ेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा बढ़ी भैरवामा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको छ। मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। हिजो काठमाडौँ उपत्यका सहित केही ठाउँमा पानी परेको थियो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ। अत्यधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ। विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीको कपड़ा लगाउन तथा बाल बालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न डाक्टरले सल्लाह दिएका छन्। आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सरकारले 2063 साल जेठ 21 गते नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। नेपालको संविधानले सबै जात जाति, भाषा भाषी वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ। तर नेपालले छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन्। संविधानको धारा 24 छुवाछूत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको सम्पत्ति, जात जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछूत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। जातीय तथा अन्य छुवाछूत र भेदभाव, कसुर र सजाय ऐन 2068ले जातीय वा अन्य सामाजिक छुवाछूत र भेदभाव गर्ने गर्न, कुनै प्रकारको मदद गर्न, दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न नहुने व्यवस्था गरेको छ। यस प्रकारको कार्य गरेमा कसुरको मात्रा बमोजिम 2 महिना र 20,000 देखि 1,00,000 रूपियाँसम्म तथा 3 महिनादेखि 3 वर्षसम्म कैद तथा दुरुत्साहन गर्ने व्यक्तिलाई त्यसको आधा सजाय हुने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
1: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार्यो उज्यालो रेडियो नेटवर्क।

0: पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोला घर भित्रका स्थायी तथा अस्थायी गरी 160 संरचना हटाएको छ। यही जेठ 10 गतेदेखि महानगरले फिर्केमा अतिक्रमित संरचना हटाउन शुरू गरेको हो। महानगरले फेवाताल संरक्षणसँग जोड़िएको फिर्के खोला सफाई तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ। पोखराको वड़ा नम्बर 18 अन्धेरी कुनादेखि शुरू भएर वड़ा नम्बर 2, 4, 5, 7, 8 र 17 हुँदै वड़ा नम्बर 6 गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्के खोलाको प्राकृतिक बहाव संरक्षणका लागि अभियान सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। यसै गरी महानगरले फिर्के खोला घरका आंशिक रूपमा हटाइएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले तोकिएको समयभित्रै आफै हटाउन आग्रह गरेको छ। महानगरपालिकाले फिर्के खोलामा सिधै ढल विसर्जन भइरहेको पाइएको भन्दै 10 दिनभित्र सेफ्टी ट्याङ्की र सोफिट निर्माण गरी ढल खोलामा फाल्ने काम बन्द गर्न चेतावनी दिएको छ। फिर्के खोलामा बढ़दो अतिक्रमण फोहोर तथा ढल मिसिने समस्या नियन्त्रण गर्दै फेवाताल संरक्षण गर्ने लक्ष्यसहित महानगरले फिर्केको खोला घरका संरचना हटाएको हो। पोखरा जोमसोम नियमित हवाई सेवा बन्द भएको छ। निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा जोमसोम नियमित हवाई सेवा उडान करिब 3 महिनाका लागि बन्द गरेको जनाएका छन्। बर्खायामको मनसून मौसम प्रतिकूलता र पर्यटकीय अफ सिजन लगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो। जोमसोम नागरिक उड्डयन कार्यालयले वर्षेनी हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा पोखरा जोमसोम हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ। नियमित हवाई उडान सेवा बन्द गरिएको भए पनि आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने पनि जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ। अब विदेशको खबर। इजरायल र लेबनान बीच अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम लागू गर्ने सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको दुवै पक्षको संयुक्त विज्ञप्तीमा इजरायल र लेबनानले हिजबुल्लाहले दक्षिणी लेबनानबाट आफ्ना लड़ाकुहरू फिर्ता गर्ने र इजरायलमाथिका आक्रमण बन्द गर्ने शर्तमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएको उल्लेख छ। यो सम्झौताले लेबनानमा भइरहेको युद्ध रोक्छ कि रोक्दैन भन्ने अझै स्पष्ट हुन सकेको छैन। दक्षिणी लेबनानमा इरानबाट संचालित हिजबुल्लाह समूह र इजरायली सेना बीच भइरहेको युद्ध अमेरिकाले रोक्न खोजिरहेको बेला यस्तो सहमति भएको हो। अमेरिकासँग सम्झौताका लागि इजरायल र लेबनान बीचको युद्ध अन्त्य गर्नुपर्ने इरानले शर्त राख्दै आएको छ। यो सहमतिले इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानलाई 114 रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले 20 ओभरमा 113 रन बनाएर अल आउट भएको हो। नेपालका लागि सर्वाधिक सीता राणाले 37 रन बनाइन्, त्यस्तै रूबिना छेत्रीले 24 रन बनाइन्। पहिलो खेलमा कतारलाई 8 विकेटले हराएको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका हुन्। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह डीमा कतार, भूटान र हङकङ रहेका छन्। नेपाली समूह चरणको अन्तिम खेल पर्सि हङकङसँग खेल्ने तालिका छ। यो प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कप का लागि छनौट हुनेछन्। यसै गरी एसियाली खेलको छनौट अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दैछ। सिंगापुरमा हुने खेल नेपाली समय अनुसार दिउँसो 12:15 शुरू हुनेछ। चीनलाई पराजित गर्दै दुवै टोली यसअघि नै एसियाली खेलकुदका लागि छनौट भइसकेका छन्। चीन लगातार 2 खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएपछि नेपाल र मलेसियाले एसियाली खेलकुदमा स्थान बनाएका हुन्। आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। समूहमा विभाजन गरिएको छनौट प्रतियोगिताबाट प्रत्येक समूहका शीर्ष 2 टोली एसियाली खेलकुदका लागि छनौट हुने व्यवस्था छ। अर्को समूहबाट हङकङ र ओमानले पनि एसियाली खेलकुदका लागि स्थान सुरक्षित गरिसकेका छन्। समूह एमा नेपाल सहित मलेसिया र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। एसियाली खेलकुद आगामी सेप्टेम्बरमा जापानमा हुँदैछ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा सभापति लामिछाने फर्किए, लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने। नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने। भैरवाको तापक्रम 41 डिग्री पुग्यो, गर्मी अझै बढ्ने। दिउँसो घाममा ननिस्कन र स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइदिए घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो। इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति। इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ़्यो। र एसएससी महिला प्रिमियर कप क्रिकेटमा भूटानलाई नेपालको 114 रनको लक्ष्य। एसियाली खेलकुदको समूह विजेताको टुङ्गो लगाउन आज नेपाल र मलेसियाको खेल।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अङ्कल सेवाहरू
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
5: ए लिनुस् त।
4: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
5: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
4: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
5: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
4: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
6: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
7: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-45-875।
5: एकांशी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
8: विजय सुनचाँदी पसलमा नै किन नि?
5: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-483-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
9: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ।
1: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही जेठ 23 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517। पानी बचाई बाली लगाऊ।
4: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पालै पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, फर्दिनाथ, सामा मन्सुली र बहुगुणी प्रयोग गरौं। जीएसआर विधि, सुक्खा खेतमा धान सर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट रोइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याऊ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौं।
5: पानी बचाई खेती गरौं, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
4: यो सन्देश बबई सिंचाइ आयोजना पैदी वर्गद्वारा प्रसारित गरिएको हो।
6: दिनका कामो टाटुल बयाल बहक निसेक जाए, मै त बिहान नि खेप्र जाए डुना छ।
7: बाबा लोई छाता फेलै जाओ, खेतवा से लौटे बेर महा कर्रा घाम।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न, कता हिँडेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारस है, मैले नमन शपिङ सेन्टरमा जाइदु।
3: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
3: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-37-582।
4: नमन शपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
0: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 9825551207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाँच्छै।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
1: आइयो। अब भोकै घर जाने कुरा पनि त भएन,
2: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
1: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
3: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारेन नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482 58950 र 98480 79761।
4: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580 25002 र 98 20 43 41 61।
5: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
6: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
5: विजय सुनचाँदी पसलमा नै किन नि?
6: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
5: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
6: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98483 68858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
7: रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा 7 दिनमा जीवितै फेला। अध्ययन विधाको दुरूपयोग गर्ने त्रिविका प्राध्यापकबाट झण्डै 10.5 करोड असुली रकम असुलीसँग सँगै आउँदा दिनमा यस्तो समस्या रोक्ने गरी काम भइरहेको शिक्षा मन्त्री पोखरेलको भनाई। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घट्यो। कार्यान्वयनमा रहेका परियोजनाको पनि कडाईका साथ अनुगमन गर्नुपर्ने। ताइवान भ्रमण गरेका न्यूजील्याण्डका 4 सांसदलाई चीनमा प्रतिबन्ध, माफी मागेर प्रतिबन्ध हटाउन वा घटाउन सकिने भनाई। र एसियाली खेलकुद छनौटमा मलेसिया नेपालले दिएको 276 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। तराई मधेसका जिल्लामा आज पनि गर्मी उच्च बढ़ेको छ। आज दिउँसो रूपन्देहीको भगवानपुर लगायतका ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुगेको छ। पूर्वदेखि पश्चिमसम्म सबैसो तराई मधेस र मध्य पहाड़को उपत्यका तथा खोजहरूमा गर्मी निकै बढ़ेको छ। यसैबीच नेपालमा तापलहर अर्थात लूको जोखिम बढ़दै गएको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसूनसँगै तातो हावाको प्रभाव देख्न सक्ने पूर्वानुमान रहेको बताउँदै तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो। डाक्टर अधिकारीले लूबाट बस्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरी काम सकेसम्म नगरी बिहान वा बेलुकाको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा खान र पर्याप्त आराम लिन सुझाव दिनुभयो। उहाँका अनुसार तापलहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्न सक्ने हुँदा घर बाहिर निस्कदा विशेष सावधानी अप्नाउनुपर्छ। बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले उनीहरूको विशेष ख्याल राख्न उहाँले आग्रह गर्नुभयो। चुरोट, बेढ़ी र जाँडरक्सी नखान र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन उहाँको सुझाव छ। तापलहरका कारण डिहाइड्रेशन, हिट स्ट्रोक र मुटु सम्बन्धी समस्याको जोखिम बढ़ने गर्दछ। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड दावा शेर्पा 7 दिनमा फेला पर्नु भएको छ। जेठ 15 गतिदेखि बेपत्ता भएका शेर्पालाई बिहान सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदारहरूले खुम्बु आइसफल क्षेत्रमा घिस्रदै गरेको अवस्थामा भेटाएका हुन्। हिमालयन ट्राभल्स एडभेन्चरमा आबद्ध दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहण सत्र फर्कने

0: फिर्ताको प्रक्रियामा सहभागी भइरहेका शिक्षा मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिवेणीको नियम अनुसार शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउने प्रावधान छ। विश्वविद्यालयले योग्य दक्ष तथा अनुसन्धान मैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन विदा दिने गर्दछ। तर प्राध्यापकहरूले विदाको दुरूपयोग गरेको चर्चापछि छानबिनका लागि डाक्टर जीवन काफ्लेको समन्वयकत्वमा 3 सदस्यीय समिति बनाएको थियो। समितिको प्रतिवेदन अनुसार त्रिवेणीले कार्यवाही प्रक्रिया अघि बढ़ाएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। समितिले झण्डै 398 प्राध्यापकले अध्ययन विदाको दुरूपयोग गरेको र त्यसबाट 2 अर्ब रूपियाँ भन्दा बढ़ी रकम नोक्सान भएको ठहर गरेको छ। अध्ययन विदामा गएका स्थायी शिक्षकको ठाउँमा आंशिक र करारका शिक्षक राख्दा त्रिवेणीलाई थप आर्थिक भार परेको मन्त्री पोखरेलले बताउनु भएको छ। अध्ययन विदा सकिएपछि नफर्किएमा विदामा बस्दा त्रिवेणीबाट खाइपेरी आएको तलब भत्तामा 10% ब्याजसहित फिर्ता गर्ने कबुलियत नामा गरिएको हुन्छ। यही अनुसार रकम फिर्ता भइरहेको छ। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट संचालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार पछिल्लो 4 वर्ष यता नेपालमा त्यस्ता खालका परियोजनाको संख्या 2/3 र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो। आज ललितपुरमा आयोजित विकास र बहस सम्बन्धी एक कार्यक्रममा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अरियालले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षमा बजेट आधाले घटेको छ। आर्थिक वर्ष 2078-79 98 परियोजना र त्यसबाट आउने बजेट 40 अर्ब रूपियाँ थियो। अहिले परियोजना 2/3 र बजेट आधाले घटेको सचिव अरियालले बताउनुभयो। उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक संकट, नेपाल एलडीसीबाट स्तरवृद्धि हुने सन्दर्भ, नेपालको आन्तरिक कारण लगायतले बजेट घटेको छ। सचिव अरियालले नेपालमा गैर सरकारी संस्थालाई कड़ाईका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। इलामको फाक फोक थुम गाउँपालिकामा दुग्ध व्यवसाय फस्टाउँदै गएको छ। थाम डाँडा पशुपालन सहकारी संस्था अन्तर्गत 45 परिवारले नियमित दूध उत्पादन गर्दै आएका छन्। सहकारीमा दैनिक झण्डै 950 लिटर दूध संकलन हुँदै आएको छ। किसानले प्रति लिटर 55-75 रूपियाँसम्म मूल्य पाउँछन्। सहकारीले दूध बिक्री सहित महिनाको झण्डै 12 क्विन्टल छुर्पी र 7 क्विन्टल घिउ उत्पादन गरिरहेको छ। यी उत्पादन विदेशमा निर्यात भइरहेका छन्। सहकारीको मासिक कारोबार 12-15 लाख रूपियाँसम्म पुगेको छ। कोशी प्रदेश सरकारको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनाबाट सहकारीले आवश्यक पूर्वाधार र तालिममा सहयोग मिलेको छ। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालका अनुसार फाक फोक थुममा दैनिक झण्डै 31,000 लिटर दूध उत्पादन हुन्छ र पशुपालन अहिले आर्थिक

समृद्धिको मुख्य आधार बन्दै गएको छ। अब विदेशको खबर। चीनले ताइवान भ्रमणमा संलग्न न्यूजील्याण्डका चारजना सांसदहरूलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। ताइवान भ्रमण गरेको आरोपमा चीनले आफ्ना चारजना सांसदलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको न्यूजील्याण्डको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सांसदहरूले मे महिनामा यात्राबाट फर्किएपछि प्रतिबन्धको बारेमा थाहा पाएका स्थानीय संचार माध्यमले लेखेका छन्। चीनी दूतावासले माफी मागेमा प्रतिबन्ध घटाउन वा हटाउन सकिने बताएको छ। चीनले ताइवानको स्वशासित टापुलाई आफ्नो क्षेत्रका रूपमा दावी गर्छ र यस टापुको विदेशी संलग्नतालाई प्रतिबन्धित गर्ने प्रयास गरेको छ। तर चीनले ताइवान भ्रमण गर्ने न्यूजील्याण्डका सांसदहरूमाथि यात्रा प्रतिबन्ध लगाएको भने यो पहिलो पटक हो। न्यूजील्याण्डका विदेश मन्त्री विन्स्टन पिटर्सले यो घटनाबाट आश्चर्यचकित भएको बताउनु भएको छ। न्यूजील्याण्डका सांसदहरूले दशकौंदेखि ताइवानको भ्रमण गर्दै आएका र त्यस्ता भ्रमणहरू न्यूजील्याण्डको एक चीन नीतिसँग मिल्ने बताउनु भएको छ। न्यूजील्याण्डमा रहेको चीनी दूतावासले आज विज्ञप्ति निकालेर सांसदहरूले चीनको गम्भीर चासोलाई बेवास्ता गरेको र सांसदका रूपमा ताइवान भ्रमण गर्न जोड़ दिएका कारणले प्रतिबन्ध लगाएको बताएको छ। यो भ्रमणले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विज्ञप्तिमा भनिएको छ। अब खेल खबर। एसियाली खेलको छनौटमा नेपालले मलेसियालाई 276 रनको लक्ष्य दिएको छ। सिंगापुरमा टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनायो। नेपालका कुशल भुर्तेलले शतक बनाए। भुर्तेलले 54 बलमा 126 रन बनाएर आउट भए। भुर्तेल टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाड़ी र समग्रमा 10 खेलाड़ी हुन्। भुर्तेलले यही प्रतियोगितामा चीनसँगको पहिलो खेलमा शतक बनाएका थिए। यस्तै आजको खेलमा आसिफ शेखले 68, कप्तान दिपेन्द्र सिंहले 31 रन बनाए। मलेसियाका बिरनदीप सिंहले 3 विकेटले नेपालले दिएको 276 रनको लक्ष्य पछ्याइरहेको मलेसियाले 15 ओभर 5 बलको खेल सकिँदा 5 विकेट गुमाएर 86 रन मात्रै बनाएको छ। नेपालको जीत सुनिश्चित भइसकेको छ। मलेसियाले जीतका लागि 25 बलमा 190 रन ल्याउनुपर्छ। यस अनुसार हरेक बलमा छक्का प्रहार हुँदा पनि जित्न असम्भव रहेको छ। प्रतियोगितामा समूह ए को यो अन्तिम खेल हो। नेपाल र मलेसिया दुवै सेमी फाइनलमा पुगिसकेका छन्। यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। नेपाल र मलेसियाले यसैको खेलमा चीनलाई हराएका थिए। यस्तै समूह बीबाट हङकङ समूह विजेता र ओमान समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी। सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा 7 दिनमा जीवितै फेला। अध्ययन विधाको दुरूपयोग गर्दै त्रिवीका प्राध्यापकबाट झण्डै 10.5 करोड़ असुली रकम असुलीसँग आउँदा दिनमा यस्तो समस्या रोक्ने गरी काम भइरहेको शिक्षा मन्त्री पोखरेलको भनाई। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट संचालित हुने परियोजना र स्रोत दुवै घट्यो। कार्यान्वयनमा रहेका परियोजनाको पनि कडाईका साथ अनुगमन गर्नुपर्ने। ताइवान भ्रमणमा रहेका न्यूजील्याण्डका चारजना सांसदलाई चीनमा प्रतिबन्ध। माफी मागेर प्रतिबन्ध घटाउन वा हटाउन सक्ने। र एसियाली खेलकुद छनौटमा मलेसिया नेपालले दिएको 276 रनको लक्ष्य पछ्याउँदै।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
1: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही जेठ 23 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
4: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
5: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
4: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
5: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
4: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, कति बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
5: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
6: हजुर, हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
5: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
6: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुरबाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
7: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो,
8: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
7: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
8: हेर्नुस काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
7: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
8: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
9: अब बन्ने घर बस्न योग्य घर, युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरीगाउँ बर्दिया
3: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
5: यही जेठ 23 गते शनिबारको दिन
6: बिहान 10 बजेदेखि
4: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस् गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान पाठेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597
7: गर्जन छ सधैँ बाघ छै बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ नै।

0: चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाँच्छै।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही जेठ 23 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
4: सन्जु कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश पर्ख न, कता हिँडेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारस है, मैले नमन सपिङ सेन्टरमा जाइदु।
4: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
7: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
4: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 35 582।
7: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
8: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त, कताको तयारी हो?
9: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
8: अनि टिभीएस कम्पनीको किन नि?
9: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
8: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
9: अब कता हुनु नि, हाम्रै भूमिका रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगञ्जकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
8: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 98 51 72 681 र 98 164 24 650।

0: डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
1: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
2: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
0: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
2: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
1: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
0: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
2: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
1: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
3: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517। गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: यो हो रेडियो टाइगर 99.2 MHz।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ। खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको 3rd शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको 3rd सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
3: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यही जेठ 23 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
5: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
4: ल काका, किन चिन्ता गर्नु भएको, घर संसार स्टोर छ नि।
0: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया।
6: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: बाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: आफ्नो सुन्ती बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज।

किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन। लागु पदार्थबाट

0: टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
2: आई प्रोडक्ट प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौं दिनमा जीवितै फेला, हिमालमा चमत्कारी घटना भएको भनाई। शेर्पा हराएको घटनाबारे पर्यटन विभागले अनुसन्धान गर्ने।
0: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि, कार्यतालिका सार्वजनिक, राप्रपा औपचारिक रूपमा फुट्यो, महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने।
1: अध्ययन विधा दुरूपयोग गर्ने त्रिविका 44 जना प्राध्यापकबाट झण्डै 10.5 करोड़ रूपियाँ फिर्ता। विद्यालयहरूमा आइतबारको विधामा एकरूपता नहुँदा शैक्षिक गुणस्तरमा फरक पर्ने चिन्ता। शिक्षण सिकाई पद्धति सुधार गर्न विज्ञको सुझाव।
2: पढ्ने कलामा विद्यार्थीलाई हाल्न सक्नु पर्यो, अनि सरकारले चाहिँ के गरौं भन्दाखेरि शिक्षकलाई तयार पार्नको निम्ति बल गरौं।
0: उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार, आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बर भन्दा धेरै पुगेको दावी।
1: र एसियाली खेलकुद छनौटमा मलेसियालाई हराउँदै नेपाल समूह विजेता, भूटानी खेलाड़ीलाई टाइम आउट गरेकोमा क्यानले माफी माग्यो।
3: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड ओखलढुङ्गाका दावा शेर्पा सातौं दिनमा जीवितै भेटिनु भएको छ। जेठ 15 गते शुक्रबारदेखि हराइरहेका 52 वर्षका शेर्पालाई आज बिहान सगरमाथा प्रदूषण नियन्त्रण समिति SPCCका कामदारले खुम्बु आइसफल क्षेत्रमा फेला पारेका हुन्। सरसफाई गरिरहेका कामदारले फेला पारेपछि शेर्पालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर एम्स अस्पतालमा उपचार भइरहेको खोजीमा संलग्न 8K एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाले जानकारी दिनुभयो। अस्पतालको अनुसार सघन कक्षमा उपचार गराइरहेका शेर्पा होसमा हुनुहुन्छ भन्ने बोलचाल गर्न सक्नुहुन्छ। एसपीसीसीका कामदारहरूका अनुसार बिहान घिस्रदै आधार शिविरतर्फ अघि बढ़िरहेका शेर्पाको हातमा केही औंला हिउँले खाएको छ। सगरमाथा आरोहणका लागि मे 29 तारीक अन्तिम दिन भएकाले अन्तिममा उहाँ एक्लै छुट्नु भएको हो। हिमालमा एक्लै 6 दिनसम्म जीवित रहेर घिस्रदै आधार शिविरतर्फ झरिरहेको घटनालाई आरोहीहरूले अचम्म लागेको बताएका छन्। 7,500 मिटर उचाइमा 6 दिनदेखि हराएपछि परिवारले समेत उहाँ जीवित भेटिने आशा मारिसकेका थिए। खोजी अभियानको नेतृत्व गरेका पेम्बा शेर्पा दावा भेटुनीलाई चमत्कार मान्नुहुन्छ। उहाँका अनुसार त्यति उचाइमा एक्लै 6 दिनसम्म बाँचेर ओर्लिएको घटना हिमालमा अहिलेसम्म थाहा छैन। दावा शेर्पा भेटुनीलाई चमत्कार माने पनि हिमालमा काम गर्ने शेर्पाहरूले उहाँ एक्लै छुटेको घटनालाई लिएर चिन्ता व्यक्त गरेका छन्। उहाँसँगै गएका आरोही फर्कँदा उहाँ छुट्नु सम्बद्ध कम्पनीले खोजीमा चासो

0: निछानेको भ्रमण लगत्तै खनालको भ्रमण हुन लागेको हो। मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल 24 जेठमा स्वदेश फर्किनुहुने कार्यतालिका रहेको छ। अहिले भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने भोलि स्वदेश फर्किँदै हुनुहुन्छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका महामन्त्री धवल शमशेर राणा सहित नेताहरूले रापरपा त्यागेको घोषणा गर्नुभएको छ। लामो समयदेखि आन्तर्विवाद चलिरहेकोमा आज महामन्त्री राणा सहितका नेताहरूले काठमाडौँमा पत्रकार सम्मेलन गरेर रापरपा त्यागेको जानकारी गराउनु भएको हो। पार्टी छाड्नेहरूमा शीर्ष नेता सहित 183 जना रहेका छन्। राणासँगकै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलानाथ गिरी, नेता केशवराज श्रेष्ठ र कार्य सम्पादन समिति सदस्य नारायण प्रसाद कोइरालाले पनि पार्टी छाड्नु भएको छ। पार्टी छाड्नेमा धेरैसो केन्द्रीय र प्रदेश सदस्य रहेका छन्। यो सँगै अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री राणा बीच रहेको लामो समयदेखिको द्वन्द औपचारिक रूपमा फूटमा परिणत भएको छ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राणाले नयाँ पार्टी छिट्टै घोषणा हुने बताउनुभयो। रापरपामा बितेको 4 वर्ष सकसपूर्ण अवस्थाबाट गुज्रिएको उहाँको भनाइ छ। संस्थापन पक्षले राणा सक्रिय राजाको पक्षमा भएको, संवैधानिक राजतन्त्रमा अघि बढ़ने पार्टीको नीति विरूद्ध उभिएको, संगठन कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ। राणा पक्षले भने अध्यक्षले फरक मत राख्ने नेता तथा कार्यकर्तालाई अनावश्यक कार्यवाही गरेकाले संघर्ष गरेको बताएको छ। गएको चैतमा महामन्त्री राणाको नेतृत्वमा काठमाडौँमा भएको भेलाले अध्यक्ष लिङदेनलाई पत्र लेख्दै जेठमा महाधिवेशन गर्ने गरी मिति तोक्न माग गरेको थियो, तर संस्थापन पक्षले महाधिवेशन नबोलाएपछि पार्टी फुटेको हो।
0: बैंकमा पैसा बचत गर्दा पाउने ब्याज घटिरहेको भए पनि निक्षेप संकलन भने बढेर 80 अर्ब रूपियाँ नागेको छ। 80 खर्ब रूपियाँ नागेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार जेठ 14 गतेसम्म बैंकहरूले संकलन गरेको निक्षेप 80 खर्ब 14 अर्ब रूपियाँ पुगेको हो। यो रकम गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 39% धेरै हो। अहिले बैंकहरूले निक्षेपमा दिने ब्याजदर औसत 3.40% छ। ब्याजदर निकै कम भए पनि बैंकमा पैसा थपिरहनुको मुख्य कारण रेमिट्यान्स हो। साउनदेखि चैत मसान्तसम्म 16 खर्ब 59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। बैंकमा निक्षेप थपिए पनि कर्जा लगानी भने बढ़ेको छैन। अहिले बैंकहरूसँग 13 खर्ब भन्दा धेरै लगानी योग्य रकम छ। कर्जा लगानी नभएपछि बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम 10 खर्ब भन्दा धेरै छ। अहिले बैंकहरूले कर्जामा लिने ब्याजदर औसत 6.77% रहे पनि कर्जा लगानी बढ़ेको छैन।
1: हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निप्से आज 13.46 अंकले घटेर 2766.78 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 1.71% ओह्राल लागेको छ। आज निप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.73 अर्ब कारोबार भएकोमा आज 353 कम्पनीका 1.06 करोड़ किता शेयर 4.70 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: नेपालको चिया निर्यातमा भारतले फेरि अवरोध गरेको छ। यससँगै गएको वैशाख 18 गतेदेखि अवरोध भएको चिया निर्यात झण्डै 3 हप्तापछि केही सहज भएको थियो। त्यसबेला भारतीय चिया बोर्डले नेपालबाट जाने चियामा नयाँ नियम एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले जेठ 6 हरेक ट्रकको परीक्षण नगरी ऱ्याण्डम स्याम्पलिङ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात पुनः शुरू भएको थियो। अहिले किन चिया निर्यात रोकिएको हो भन्ने ठ्याक्कै जानकारी मा नआएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले बताउनु भएको छ। व्यवसायले पनि ठोस रूपमा जानकारी नगराएको उहाँको भनाई छ। तर भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरू बताउँछन्। केही परिमाणको नेपाली चिया सिलीगुड़ी र कोलकाता लगायतका भारतीय गोदाममा थन्किएको छ। पूर्वी नेपालको इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुममा उत्पादित अर्थोडक्स चिया भारतीय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गर्छ, जसको मुख्य निकासी नाका मेची भन्सार हो।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। आइतबारको सार्वजनिक विधा सबै विद्यालयहरूमा एकरूपता नहुँदाका जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी

0: क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौं दिनमा जीवितै फेला हिमालमा चमत्कारी घटना भएको भनाई शेर्पा हराएको घटना पर्यटन विभागले अनुसन्धान गर्ने, परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि कार्यतालिका सार्वजनिक, रापरपा औपचारिक रूपमा फुट्यो, महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने, बैंकमा पैसा बचत गर्दा पाउने ब्याज घटिरहेको भए पनि निश्चित संकलन बढ़ेर 80 खर्ब रूपियाँ नाघ्यो, नेपालको चिया निर्यातमा भारतको फेरि अवरोध लगायतका खबर प्रस्तुत गरे।
7: नेपाल दर्पणमा अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर काममा नफर्किएका 44 जना प्राध्यापकले 10,46,00,000 रूपियाँ फिर्ता गरेका छन्। त्रिवीले सूचना निकालेर कार्यवाही प्रक्रिया अघि बढ़ाएपछि थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिवीका अनुसार रकम फिर्ताका लागि थप 61 जनाले निवेदन दिएका छन्। अध्ययन विदाको दुरूपयोगबारे छानबिन गर्न डाक्टर जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले 398 जना प्राध्यापकले विदा दुरूपयोग गरेको प्रतिवेदन तयार पारेको छ। उनीहरूबाट 2 अर्ब रूपियाँ भन्दा बढ़ी रकम नोक्सानी भएको छ। अध्ययन विदा लिएर पूरा समय काम नगरेका प्रतिनिधि सभाका सांसद डाक्टर आनन्द चन्द्र, राष्ट्रिय सभाका सांसद जगत तिमिल सिन्हाले पनि रकम फिर्ता गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद चन्द्रले 44,56,000 र कांग्रेसका तिमिल सिन्हाले 33,50,000 रकम फिर्ता गर्नुभएको हो। तिर्वीको नियम अनुसार 3 वर्षभन्दा बढ़ी 5 वर्षसम्मको अध्ययन विदा उपयोग गरेका शिक्षकले फर्केर कम्तीमा 5 वर्ष सेवा गर्नुपर्छ। तर विदामा गएका धेरै जसो प्राध्यापक फर्किने गरेका छैनन्। अध्ययन विदा सकिएपछि नफर्किएकोमा विदा बस्दा त्रिवीबाट खाइपाई आएको तलब भत्तामा 10% ब्याजसहित रकम फिर्ता गर्ने भनेर कबुलियतनामा गरिएको हुन्छ। त्रिवीले विज्ञ शिक्षक उत्पादन गर्न तलबसहितको अध्ययन विदा दिने गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रकम फिर्ता हुनुलाई उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाबदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने अभियानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभएको छ।
6: सरकारले इन्धन खपत घटाउने र आर्थिक मितव्ययिता अप्नाउने उद्देश्यले हप्तामा 2 दिन सार्वजनिक विदा दिने निर्णय गरेको झण्डै 2 महिना भएको छ। गएको चैत 22 गते बसेको मन्त्री परिषद बैठकले शनिबार र आइतबार 2 दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। तर अझै पनि विद्यालयमा आइतबारको विदाबारे एकरूपता छैन। केही पालिका र विद्यालयले आइतबार विदा दिन थालेका छन् भने कतिपयले नियमित रूपमा पठन पाठन सञ्चालन गर्दै आएका छन्। एउटै पालिका र समुदायभित्र समेत फरक फरक अभ्यास देखिँदा अभिभावक, विद्यार्थी र शिक्षक बीच अन्यल छ। साथी महेश केवालले शिक्षाविद विद्यानाथ कोइरालालाई हप्ताको 2 दिन विदाबाट शिक्षण अभ्यास र यसको प्रभावकारिता बारे सोध्नु भएको छ।
8: संघीय सरकारको नियावलीले स्थानीय सरकारलाई अधिकार दिने हो कि नदिने हो, किनभने हामीसँग त तीन तहको सरकार हो, एउटाको मातहतको सरकार अर्को होइन, सहकार्य गर्ने किसिमको व्यवस्थाको सरकार हो, त्यो मातहतको होइन भनेर भनेपछि सोझै हस्तक्षेप गर्नु भनेको संविधानको अनुसूची 8 हस्तक्षेप गर्नु हो। पाठ्यक्रम 220 दिन चाहिँ चल्नुपर्छ विद्यालय भनेर भन्ने चाहिँ बनाउने, क्रेडिट आवर त्यसैसँग बनाउने, अनि पछि गएर फेरि एक दिन छुट्टै विदा खाइदिने भन्ने किसिमको हिसाबबाट हेर्नु हो भने त्यसले चाहिँ अर्को पाटो देखिँदो रहेछ। त्यसो भएदेखि पढाइ पुग्छ त शिक्षकको विदा कटौती गर्यो, शनिबार आइतबार दुई दिन छुट्टी त भइसक्यो, अब सोमबार त्यसै गर्छ, मंगलबारदेखि क्लास चल्छ, मंगलबार गऱ्यो अनि शुक्रबार हिँडिहाल्छन् मान्छेहरू, यो त बिजोकै भयो भन्ने किसिमको अनुभूति स्थानीय तहमा भएको छ। अहिले त्यो अनुभूतिलाई जवाफ के दिने हो थाहा छैन। अब त्यो हाम्रो निम्ति कति दिन चल्नुपर्छ अनि 5 दिन चल्नुपर्छ भन्ने यदि हामीले मान्ने हो भने हाम्रो शिक्षकको तयारी छ त, हाम्रो नेतृत्वले यी कुराको गहिराई बुझेन कि भन्ने मलाई लाग्छ।
9: सरकारले भनौँ, शिक्षा मन्त्रालयले पनि विद्यालय कसरी सञ्चालन गर्ने भनेर एक नासको भनौँ एकरूपता ल्याउने खालको स्पष्ट नीति ल्याउनु पर्ने हो, त्यो छ कि छैन?
8: गजब ल्याउनु भयो। अब एकरूपता हो र ब्यारेकको जस्तो किसिमको सबैलाई एउटै भन्ने किसिमको चिन्तन र राष्ट्रियगानको भाषा र भूगोलले दिने उत्तर एउटै हो त, नेतृत्वकर्ताले यो गहिराई सायद बुझेकै छैनन् म ठान्छु। होस पनि छैन, अनुभव पनि छैन, र अर्का कुरा सुन्ने रहर पनि छैन जस्तो किसिमको मैले देख्छु। त्यो ढंगमा मैले चाहिँ अलिकति अप्ठ्यारो अनुभव गरिरहेको छु।
9: एउटै पालिकाभित्र पनि एउटा विद्यालयमा पढाइ भइरहेको हुन्छ आइतबार, अर्को विद्यालयमा चाहिँ छुट्टी भएको हुन्छ, आफ्नै साथी विद्यालय गइरहेको छ, आफ्नो भने छुट्टी छ, उहाँहरूको त्यो उपलब्धिमा, उहाँहरूको शैक्षिक गुणस्तरमा, उहाँको मनोविज्ञानमा चाहिँ प्रभाव पर्छ कि पर्दैन? यसले
8: एकदम नराम्रोसँग पर्छ। अब पढाउने कलामा भर पर्ने विषयवस्तु हो, शिक्षामा भएको अनुभव श्रममा जोड्न जान्दछ भनेदेखि त्यो ठिक हो, हाम्रो शिक्षकले त्यो विद्यार्थीलाई व्यस्त राख्ने कला जान्दछ भने त्यो ठिक हो। अब त्यो दुईटै कलामा जाँदाखेरि त हाम्रो विद्यार्थी पनि केमा अभ्यस्त छ भने स्कूल नगरिकन पढ्या हुँदैन भन्ने हो, अभिभावक पनि त्यही बुझ्छ, अनि अभिभावकलाई एक दिन खाली भयो अब विद्यार्थीले त पढ्दै पढ्दैन, गर्दै नपर्ने केटाकेटीलाई कमसेकम मोबाइल हेरेर बस्ने भयो आइतबार भनेर भन्ने जुन पीड़ा हो, त्यो पीड़ा भएको बेलामा गर्ने के हो, यो बारेमा हामीले सोचेनौ क्या? त्यसैले मैले भने आफ्नो वस्तुस्थितिलाई नबुझिकन गरेको निर्णय हो भन्ने मलाई लाग्छ।
9: सरकार सँगसँगै पालिकाले के गर्नुपर्छ, अभिभावकले के गर्ने, विद्यार्थीले के गर्ने?
8: म चाहिँ के देख्छु भनेदेखि पढ्ने कलामा विद्यार्थीलाई हाल्न सक्नु पर्यो। अभिभावकले तिमी घाँस काट्न गयो भने तिमीले आज घाँस के काटेछौ भनेर भने चाहिँ कुन वनस्पतिको वनस्पति शास्त्र उसले पढेछ भन्न जान्नु पर्यो। त्यो खालको हैसियत अभिभावकसँग भयो भने अभिभावकको इन्गेजमेन्ट हुन्छ। यो विद्यार्थीहरूलाई चाहिँ अब हाम्रो शिक्षकहरूले के गरेर व्यस्त गर्न जान्दियो भनेदेखि काम हुन्छ भने अलिकति मोबाइलमा हेर, अलिकति किताबमा हेर, अलिकति बाउलाई सोध, अलिकति आमालाई सोध, अलिकति छिमेकीलाई सोध, अलिकति साथीलाई सोध, अनि तिम्रो एआईलाई अलिक पनि अलिकति सोध, अनि सबै मिलाएर तिम्रो आफ्नो बुद्धि के हो त्यो बारेमा तिमीले स्कूलमा प्रस्तुत गर्नुपर्छ है भन्ने संस्कृति बनाउन सकियो भने त्यसले के भने विद्यार्थी पनि त्यो अनुसन्धानमुखी बन्छ, त्यो अर्को किसिमको कुरा। अनि सरकारले चाहिँ के गरौँ भनेर भनेदेखि शिक्षकलाई तयार पार्नको निम्ति बल गरौँ, यस्ता खालका कुराहरू सरकारले गरिदियो भने त्यत्रो विधाको मुद्दा ठूलो मुद्दा हुँदैन, हाम्रो शिक्षण कलाको मुद्दामा चाहिँ हामी एकदम चिन्तन गर्ने ठाउँमा पुग्छौं।
7: उहाँ हुनुहुन्थ्यो शिक्षाविद विद्यानाथ कोइराला। फेरि पनि खबरकै सिलसिला, नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार पछिल्लो 4 यता नेपालमा त्यस्ता खालको परियोजनाको संख्या 2/3 र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो। आज ललितपुरमा आयोजित विकास बहस सम्बन्धी एक कार्यक्रममा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका आर्यालले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार पछिल्लो 5 बजेट आधाले घटेको छ। उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक संकट, नेपाल एलडीसीबाट स्तर वृद्धि हुने सन्दर्भ, नेपालको आन्तरिक कारण लगायतले बजेट घटेको छ।
6: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
12: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
11: हाम्रा सेवाहरू:
12: ओपिडी सेवा,
11: विशेषज्ञ ओपिडी सेवा,
12: निशुल्क औषधि वितरण,
11: सशुल्क फार्मेसी सेवा,
12: फिजियोथेरापी सेवा,
11: अकुपंचर सेवा,
12: योग परामर्श सेवा,
11: क्रियाकल्प सेवा,
12: पूर्व कर्म पञ्चकर्म सेवा,
11: छार सूत्र सेवा,
12: जलौका सेवा,
11: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
12: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
11: विस्तृत जानकारीका लागि
12: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6-96-98-514-24-063।
13: नेपाल अब पालो हाम्रा चेलीहरूको स्टाफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। रोल्पामा खहरे खोलाको भेल्ली बगाउँदा दुईजना विद्यार्थीको ज्यान गएको छ। गंगादेव गाउँपालिका वडा नम्बर 6 रातामाताका निमबहादुर खड्काका 7 वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका 6 वर्षीय छोरा समीर केसीको ज्यान गएको हो। हिजो विद्यालयबाट घर फर्किने क्रममा उनीहरूलाई खहरे खोलाको भेल्ली बगाएको जिल्ला प्रहरीकारले रोल्पाले जनाएको छ। खोलाले बगाएर बालकहरू बेपत्ता भएपछि खोजी गर्ने क्रममा निकै तल शव भेटिएको जिल्ला प्रहरीकारले रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो।
6: यसैबीच पछिल्लो 24 घण्टामा सर्पले टोकेर 3 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहटको चन्द्रपुर नगरपालिका 6 मा 73 वर्षकी महिला, 12 को पसरौता नगरपालिका वडा नम्बर 4 मा 19 महिने बालक र कपिल वस्तु नगरपालिका वडा नम्बर 1 मा 16 वर्षकी किशोरीको ज्यान गएको हो। प्राधिकरणका अनुसार बितेको 24 घण्टामा 13 जनालाई सर्पले टोकेकोमा 10 जनाको उपचार भइरहेको छ।
7: तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी छ। दिउँसो रूपन्देहीको भगवानपुर लगायत ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुगेको छ। पूर्वदेखि पश्चिमसम्म सबैजसो तराई मधेस र मध्य पहाड़का उपत्यका तथा खोचहरूमा पनि गर्मी बढ़ेको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तापलहर अर्थात लूको जोखिम बढ़दै गएको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले दिउँसोको अत्यधिक गर्मीमा बाहिरी काम सकेसम्म नगर्न, पर्याप्त पानी तथा झोलिलो खानेकुरा खान, पर्याप्त आराम लिन सुझाव दिनुभयो। तापलहरको प्रभाव आँखा र छालामा समेत पर्न सक्ने हुँदा घर बाहिर निस्कँदा विशेष गरी सावधानी अप्नाउन उहाँको अनुरोध छ। बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू उच्च जोखिममा रहने भएकोले उनीहरूको विशेष ख्याल राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन पनि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सुझाव दिनुभएको छ।
6: सशस्त्र प्रहरीले प्रधान कार्यालयमा रहेको एमटी अर्थात सवारी शाखामा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरेको छ। डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको सशस्त्रका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार गैराति 8 बजेतिर सशस्त्र प्रहरीको प्रधान कार्यालयमा एमटी शाखामा आगलागी हुँदा केही गाडी जलेका थिए। सशस्त्र प्रहरी प्रधान कार्यालय सतुङ्गलमा रहेको स्टोरमा यसअघि पनि आगलागी भएको थियो।
7: इलामको फाकफोकथुम गाउँपालिकामा रहेको थामडाँडा पशुपालन सहकारी संस्था अन्तर्गत 45 परिवारले नियमित दूध उत्पादन गर्दै आएका छन्। सहकारीमा दैनिक झण्डै 950 लिटर दूध संकलन हुँदै आएको छ। किसानले प्रति लिटर 55-75 रूपियाँसम्म मूल्य पाउँछन्। सहकारीले दूध बिक्री गरी महिनाको झण्डै 12 क्विन्टल छुर्पी र 7 क्विन्टल घिउ उत्पादन गरिरहेको छ। यी उत्पादन विदेशमा समेत निर्यात भइरहेका छन्। सहकारीको मासिक कारोबार 12-15 लाख रूपियाँसम्म पुगेको छ। कोशी प्रदेश सरकारको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजना संस्थाबाट सहकारीलाई आवश्यक पूर्वाधार र तालिम सहयोग मिलेको छ। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालका अनुसार फाकफोकथुममा दैनिक झण्डै 31,000 लिटर दूध उत्पादन हुन्छ र पशुपालन अहिले आर्थिक समृद्धिको मुख्य आधार बन्दै गएको छ।
6: नेपाल दर्पणमा अब विदेशको खबर। उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने संकेत स्वरूप आणविक बमका लागि इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ। नेता किम जोङ उनले देशको आणविक शक्तिलाई तीव्र रूपमा विस्तार गर्ने लक्ष्य दोहोर्याउनु भएको राज्यका संचार माध्यममा प्रकाशित विवरणलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। केसीएनएले उत्तर कोरियाको हतियार स्तरको आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बर भन्दा धेरै पुगेको दावी गरेको छ, तर यो दावी स्वतन्त्र रूपमा पुष्टि भने भएको छैन। किम र अन्य वरिष्ठ अधिकारीहरूले आणविक क्षमता उल्लेखनीय रूपमा बढ़ाउने दीर्घकालीन योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको पनि केसीएनएले जनाएको छ। उत्तर कोरियाले सन् 2017 यता कुनै आणविक परीक्षण नगरे पनि पछिल्ला वर्षहरूमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्रहरूको विकास र परीक्षणलाई तीव्रता दिएको छ। आणविक हतियार निर्माणका लागि अत्यधिक संवर्धित युरेनियम र प्लुटोनियम आवश्यक पर्छ र उत्तर कोरियासँग योङ बियोन आणविक परीक्षणमा यी दुवै उत्पादन गर्ने क्षमता रहेको मानिन्छ। विश्लेषकहरूका अनुसार सन् 2019 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प किम आणविक कूटनीतिक विफल भएपछि उत्तर कोरिया वार्ताभन्दा आणविक क्षमता विस्तार र आधुनिकीकरणमा बढ़ी केन्द्रित भएको छ। त्यसै त अमेरिकाले वार्ता पुनः शुरू गर्ने प्रयास गरे पनि किमले त्यस्ता प्रस्तावहरू अस्वीकार गर्दै आउनु भएको छ।
7: नेपाल दर्पणमा अब केही खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हरायो। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनायो। मलेसियाका कप्तान सयद अजीजले 54 रन बनाए। नेपालका शेर मल्लले 3 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले शतक बनाए। भुर्तेल 54 बलमा 126 रन बनाएर आउट भए। भुर्तेल टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाड़ी र समग्रमा 10 खेलाड़ी हुन्। भुर्तेलले यही प्रतियोगितामा चीनसँगको पहिलो खेलमा शतक बनाएका थिए। त्यस्तै आजको खेलमा आसिफ शेखले 68, कप्तान दिपेन्द्र सिंहरीले 31 रन बनाए। मलेसियाका बिरणदीप सिंहले 3 विकेट लिए। यो जीतसँगै नेपाल समूह विजेता बनेको छ। त्यस्तै मलेसिया समूह उपविजेता बन्यो। नेपाल र मलेसिया दुवै सेमी फाइनलमा पुगिसकेका छन्। नेपाल र मलेसियाले को खेलमा चीनलाई हराएका थिए। त्यस्तै समूह बीबाट हङकङ र ओमान सेमी फाइनलमा पुगिसकेका छन्। भोलि हुने हङकङ र ओमान बीचको खेलले समूह विजेता टुङ्गो लाग्नेछ।
6: र एसीसी महिला प्रिमियर कप अन्तर्गत भूटानसँगको खेलमा नेपाली खेलाड़ीहरूले गरेको टाइम्ड आउट अपीललाई लिएर नेपाल क्रिकेट संघ क्यानले माफी मागेको छ। क्यानले आज विज्ञप्ति निकालेर भूटानी ब्याटरलाई टाइम्ड आउट गराएको घटना आफूहरूले अंगीकार गर्न खोजेको क्रिकेटको मूल्य र खेल भावना अनुसार नरहेको जनाएको छ। यस्तै क्यानले भूटान क्रिकेट सम्बन्धित तथा सरकारवाला समक्ष क्षमा याचना गर्दै मैदानभित्र र बाहिर क्रिकेटको भावना कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ। एसीसी महिला प्रिमियर कप अन्तर्गत नेपालले दिएको 114 रनको लक्ष्य पछ्याउने क्रममा भूटानले आफ्नो पारीको पहिलो बलमै विकेट गुमाएको थियो। त्यसपछि भूटानकी तेस्रो नम्बरकी ब्याटर रिट्सी छोडे निर्धारित 90 सेकेण्डको समयभित्र क्रिजमा नआइपुगेपछि नेपालले टाइम्ड आउट अपील गरेको थियो। नेपालले अपील गरेपछि अम्पायरले टाइम आउटको संकेत गरेका थिए। नेपालले अपील नगरेको भए भूटानी खेलाड़ी आउट हुने थिएनन्। यो खेल नेपालले 51 रनले जितेको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो घटना हो। सन् 2023 नोभेम्बरमा एक दिवसीय विश्वकपमा बंगलादेशसँग खेलमा श्रीलंका एन्जेलो म्याथ्यूज टाइम्ड आउट भएका थिए। त्यसपछि त्यही वर्षको डिसेम्बरमा अफ्रिका क्रिकेट एसोसिएशन टी20 कपमा सिएरा लियोनसँगको खेलमा घानाका गटफ्रेड बाकी उइबेम टाइम्ड आउट भएका थिए। खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा 7 दिनमा जीवितै फेला। हिमालमा चमत्कारिक घटना भएको भनाई। शेर्पा हराएको घटनाबारे पर्यटन विभागले अनुसन्धान गर्ने।
6: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि। कार्यतालिका सार्वजनिक रापरपा औपचारिक रूपमा फुट्यो। महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने।
7: अध्ययन विधा दुरूपयोग गर्ने त्रिविका 44 जना प्राध्यापकबाट झण्डै 10 करोड़ रूपियाँ फिर्ता, विद्यालयहरूमा आइतबारको विधामा एकरूपता नहुँदा शैक्षिक गुणस्तरमा फरक पर्ने चिन्ता, शिक्षण सिकाइ पद्धति सुधार गर्न विज्ञको सुझाव,
6: उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार, आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बर भन्दा धेरै पुगेको दावी,
7: र एसियाली खेलकुद छनौटमा मलेसियालाई हराउँदै नेपाल समूह विजेता, भूटानी खेलाड़ीलाई टाइम आउट गरेकोमा क्यानले माफी माग्यो।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 20 मेगावट सम्मको जलविद्युत आयोजना आफैले निर्माण गर्ने कर्णाली प्रदेश सरकारको घोषणा, कर्णालीवासीलाई सियर लगानी गर्न आह्वान,
1: भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु, रूपामा जीव दुर्घटना हुँदा तीनजनाको ज्यान गयो,
0: गर्मी बढेपछि नेपालगंजमा चरा चुरुङ्गी बचाओ अभियान शुरू,
1: र मेयर कप फुटबलको उपाधिका लागि घरेलु टोली वीरेन्द्रनगरलाई वीरेन्द्रनगर र जुम्ला उपविजेता, भोलिदेखि वीरेन्द्रनगरमा 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट हुने।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले 20 मेगावाट सम्मको जलविद्युत आयोजना आफैले निर्माण गर्ने जनाएको छ। संघ सरकारको सहकारीमा सार्वजनिक निजी साझेदारीमा 20 मेगावाट सम्मको जलविद्युत आयोजना आफैले निर्माण गर्ने नीति प्रदेश सरकारले लिएको छ। कर्णालीको पानी जनताको लगानी अभियान अन्तर्गत निर्माण हुने 20 मेगावाट सम्मका जल विद्युत आयोजना कर्णालीवासी केसियर लगानीबाट निर्माण गर्ने सरकारी योजना रहेको छ। यसै गरी डोल्पामा निर्माणाधीन जगदुल्ला ए लगायतका जलविद्युत आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत र मिनी ग्रिड मार्फत विद्युत विस्तार गर्ने उल्लेख गरिएको छ।
0: यसैबीच कर्णाली प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम छलफल शुरू भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले हिजो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रक्रिया अघि बढ़ाउने बताउनु भएको थियो। प्रदेश राजधानी संरक्षण कार्यक्रम अन्तर्गत यसै वर्ष बुलबुले काँक्रे विहार बहुद्देश्य परियोजना पूरा गर्ने सरकारी दावी छ। सरकारको नीति तथा कार्यक्रमले समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयनलाई प्राथमिकता राखेको छ। मुख्यमन्त्री कणेलले संघ सरकारको सम्बन्धमा सुर्खेत विमानस्थल विस्तार गर्ने र प्रादेशिक विमानस्थल निर्माणका लागि पनि संघ सरकारसँग समन्वय गर्ने बताउनु भएको छ। कर्णाली प्रदेश सरकारले विगतदेखि नै कार्यान्वयनमा ल्याएका नीति तथा कार्यक्रमहरू प्राथमिकतामा राखिएको छ। कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, खाद्य उत्पादनमा आत्मनिर्भरता तथा निर्यातलाई प्रोत्साहन गर्ने नीति लिइने जनाइएको छ। शिक्षामा समतामूलक पहुँच सुनिश्चित गर्दै शैक्षिक गुणस्तर सुधारतर्फ सुसंस्कृत मानव पूँजीको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
1: यसैबीच कर्णालीका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा एकैले केही बेर संसद अवरूद्ध गर्नुभएको छ। सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि बसेको आजको बैठकमा शर्माले शुरूमै राष्ट्रियताको सवाल उठाउँदै संसद अवरूद्ध गर्नुभएको हो। केन्द्रमा प्रधानमन्त्री बालेन शाहले भारतको भूमि पनि नेपालले मेचेको भनाएको विषयमा प्रदेश सभामा कुनै छलफल नभएको भन्दै शर्माले विरोध गर्नुभएको हो। शर्माले 81 छापामार शैलीमा नीति तथा कार्यक्रम ल्याइएको आरोप पनि लगाउनु भएको छ।
0: भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। जाजरकोटको भेरी नगरपालिका 11 मटेलाका 13 वर्षीय अनिश गिरीको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। बालक डुबेको खबर पाउनासाथ प्रहरी चौकी मटेलाबाट प्रहरी सहायक निरीक्षक बमबहादुर थापाको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो। उहाँलाई रूकुम पश्चिमको चौरजारी स्थित मिशन अस्पताल पुर्याइए पनि बचाउन नसकेको जनाइएको छ।
1: रोल्पाको माडी गाउँपालिका 2 घरती गाउँ स्थित शहीद मार्ग अन्तर्गत काला पहाड़ क्षेत्रमा बिहान भएको जीव दुर्घटनामा मृत्यु भएका 3 जनाको पहिचान खोलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठले गाउँ गोराई उपमहानगरपालिका साथ देसाईका 25 वर्षीय चालक वीरबहादुर चौधरीको मृत्यु भएको बताउनुभयो। यसै गाउँको दङ्गशरण गाउँपालिका साथ श्री गाउँका 40 वर्षीय जीवधन चौधरी र उहाँका श्रीमती 38 वर्षीय कमला चौधरीको पनि घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। डबल क्याब गाडीले जस्ता पाता र प्लास्टिकका पाइप समेत बोकेको थियो। अस्थायी नम्बर प्लेट भएको बोलेरो जीप सड़कबाट करिब 600 मिटर तल खसेको प्रहरीले जनाएको छ।
0: नेपालगंजमा चरा चुरुङ्गी बचाओ अभियान शुरू गरिएको छ। बढ़दो गर्मीका कारण नेपालगंज क्षेत्रमा चरा चुरुङ्गी पानीको अभावले संकटमा पर्ने भन्दै केही युवाहरूले अभियान शुरू गरेका हुन्। नेपालगंज ग्यालरीका महेश श्रेष्ठले फालिएका प्लास्टिकका बोतलबाट चरा चुरुङ्गीका लागि पानी पिउन व्यवस्था शुरू गरिएको बताउनुभयो। सार्वजनिक स्थानमा फालिएका प्लास्टिकका बोतल पुनः प्रयोग गरी विभिन्न स्थानमा चरा चुरुङ्गीका लागि पानी राख्ने भाँडो तयार गरेर चरा चुरुङ्गीलाई पानी दिन थालिएको उहाँको भनाइ छ। यो अभियानमा जनावर अधिकार कर्मी सुभाष साहू र वातावरण अभियन्ता हेमन्त राज काफ्ले समेत सहभागी हुनुहुन्छ। वातावरण संरक्षण र जैविक विविधता कायम राख्न यिनीहरूको भूमिका महत्वपूर्ण भएकाले यस्ता जीवको संरक्षण गर्नु साझा दायित्व भएको अभियन्ता काफ्ले बताउनुभयो। अहिले सुर्खेत रोडमा रहेको बोर्ड तथा बिरूवामा त्यसरी राखिएको पानी राजा चोकसम्म राख्ने लक्ष्य लिइएको छ। बढ्दो तापक्रम र जलवायु परिवर्तनको प्रभाव बीच नेपालगंजमा शुरू गरिएको यो अभियानले मानव र प्रकृति बीचको सह अस्तित्वलाई थप मजबूत बनाउने अपेक्षा गरिएको छ।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौ। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौ तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन एन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौ। आगलागीबाट आफू पनि बचौ, अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: हार्दिक आमन्त्रण, यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बिहान 6:30 पतञ्जली योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपा ज्यूबाट यो कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। बृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते, समय बिहान 4:30 बिहान 6:30। स्थान ठाकुरबाबा नगरपालिका 7 कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
6: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
7: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
6: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगञ्ज, बाँके।
6: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
8: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन छ सधैँ, बाघ छै।

0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले 20 मेगावाटसम्मको जलविद्युत आयोजना आफैले निर्माण गर्ने कर्णाली प्रदेश सरकारको घोषणा, कर्णालीवासीलाई सियर लगानी गर्न आह्वान, भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु, रोल्पामा जीव दुर्घटना हुँदा 3 जनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतले कर्णालीका दुर्गम जिल्लामा स्वास्थ्य सेवा प्रदान गरेको छ। प्रदेश प्रहरी अस्पतालको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साबिका कर्णाली जिल्लामा सेवा प्रदान गरिएको छ। अस्पतालका सूचना अधिकारी एवं प्रहरी निरीक्षक डाक्टर सञ्जीव खड्काले अस्पतालले विशेषज्ञ सहितको निशुल्क सेवा दिएको बताउनुभयो। हुम्ला, डुल्पा, मुगु, कालीकोट लगायतका जिल्लामा प्रहरी युनिटसँग प्रहरी अस्पताल कार्यक्रम सेवा दिएको उहाँको भनाइ छ। स्वास्थ्य शिविरमा मानसिक तथा दीर्घ रोग, मादक पदार्थ सेवनको असर, लेख लाग्नु र हिउँले खाने सम्बन्धी समस्याको प्राथमिक उपचारको बारेमा जानकारी दिएको छ। प्रदेश प्रहरी अस्पताल प्रमुख हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर, प्राविधिक प्रहरी नायब उपरीक्षक डाक्टर श्यामकृष्ण लौडारी सहित 7 जना स्वास्थ्य कर्मीको टोलीले जिल्लामा पुगेर सेवा दिनुभएको हो। प्रहरी युनिटसँग प्रहरी अस्पताल कार्यक्रम अन्तर्गत हालसम्म कर्णाली प्रदेशको दैलेख र जाजरकोट बाहेक 8 जिल्लामा सम्पन्न भइसकेको छ। अबको केही महिनामा बाँकी 2 जिल्लामा सेवा दिने गरी योजना निर्माण गरिएको अस्पतालका अधिकारीले बताउनु भएको छ।
0: नियमित मरमत सम्भारको अभावका कारण वर्षायाम लागेसँगै कालीकोटका ग्रामीण सड़कको अवस्था अत्यन्त जोखिमपूर्ण बनेको छ। विभिन्न स्थानीय तहका ग्रामीण सड़कमा माटो थुप्रिने, सड़क भाँसिने र कटान हुने हुँदा सवारी साधन सञ्चालनमा ठूलो समस्या भएको हो। कालीकोटको राजकोट नगरपालिकाको मूल सड़क वर्षौंदेखि स्तर उन्नति र नियमित मरमत नहुँदा हिलामे बनेको छ। सड़कमा साना ठूला खाल्डाखुल्डी, ढुङ्गा र माटो जमेकाले पैदल यात्रा समेत जोखिमपूर्ण बनेको स्थानीय गुनासो छ। स्थानीय प्रकाश शाहीले नगरपालिका कार्यालय अगाडि कालोपत्रे सड़क र चौरमा दुबो रोपेर आकर्षक बनाइए पनि अन्य सड़कको अवस्था जीर्ण रहेको बताउनुभयो। सड़कको अवस्था बिग्रदै गएपछि दैनिक उपभोगी सामग्री, ढुवानी, बिरामी ओसार पसार तथा विद्यार्थीलाई विद्यालय आवाज जावातमा समेत समस्या परेको छ। राजकोट नगरपालिकाको वडा नम्बर 5 देखि वडा नम्बर 1 सम्मको सड़क पूरै हिलामे छ। जिल्लाका पलाता, पचाल झरना गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, खाँडाचक्र नगरपालिकाका सड़क उस्तै जोखिममा छन्। सड़कलाई सुरक्षित र दिगो बनाउन स्थानीय सरकारले तत्काल मरमत तथा आवश्यक संरचना निर्माण गर्नुपर्ने माग गरेका छन्।
1: कर्णालीका हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा 4 विद्यालयमा 5 भन्दा कम विद्यार्थी रहेका छन्। स्थानीयले गाउँ छोड्ने क्रम बढ्न, विद्यार्थीलाई शहरका विद्यालयमा पढ़ाउन तथा धार्मिक विद्यालयमा भर्ना गरिनुले ती विद्यालयका विद्यार्थीको संख्या घटेको छ। जिल्लाको उत्तरी क्षेत्र नामका गाउँपालिकाका 4 विद्यालयमा 5 भन्दा कम विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। 5 भन्दा कम विद्यार्थी रहेका नामका गाउँपालिकाका विद्यालयमा वडा नम्बर 1 को नमबुद्धमा 4 जना विद्यार्थी छन् भने वडा नम्बर 6 को लिमीको भिरकुटीमा 5 जना, वडा नम्बर 4 को हिमालयमा 5 जना र वडा नम्बर 5 को खिरपानीमा पनि 5 जना विद्यार्थी रहेका छन्। यी विद्यालयलाई नजिकका विद्यालयमा गाभ्ने सम्बन्धमा परिपत्र गर्ने तयारी कार्यले गरिरहेको छ। विद्यालय रहेका बस्तीका स्थानीयले गाउँ छोड्ने क्रम बढ्दै जाने, विद्यार्थीहरू सहर तथा सदरमुकामका विद्यालयमा भर्ना हुनु र लामा समुदायका विद्यार्थी धार्मिक विद्यालयमा जानु जस्ता कारणले पनि विद्यार्थी संख्या घटेको नाम्फा गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
2: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार, उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याम बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415978917।
4: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
5: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
4: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
5: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
4: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
5: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
4: हजुर, हाम्रो यहाँ कोट, स्टप कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
5: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864358076, 9848067 र 9869184878।
4: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
6: गर्जन छ सधैँ, बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
7: पिपिरा चोक सुर्खेत, सम्पर्क फोन नम्बर 0384110045 र मोबाइल नम्बर 9855017645, 9884821313।
8: भर्ना खुल्यो,
9: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरिब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण।

0: विषयमा छलफल हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेको भ्रमण लगत्तै खनालको भ्रमण हुन लागेको हो। मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल आउँदो आइतबार जेठ 24 गते स्वदेश फर्कनुहुने कार्यतालिका रहेको छ। अहिले भारत भ्रमणमा रहनुभएका राष्ट्रपा सभापति लामी छाने भोलि स्वदेश फिर्ता हुँदै हुनुहुन्छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहितका नेताहरूले पार्टी त्यागेको घोषणा गर्नुभएको छ। लामो समयदेखि आन्तरिक विवाद चलिरहेकामा आज महामन्त्री राणा सहितका नेताहरूले काठमाडौँमा पत्रकार सम्मेलन गरी राप्रपा त्यागेको जानकारी गराउनु भएको छ। पार्टी छानेमा शीर्ष नेताहरू सहित 183 जना सदस्य रहनुभएको छ। राणा संघका उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिननाथ गिरी, नेता केशव राज श्रेष्ठ, कार्य सम्पादन समिति सदस्य नारायण प्रसाद कोइरालाले पनि पार्टी छाड्नु भएको छ। पार्टी छानेमा धेरैजसो केन्द्रीय र प्रदेश सदस्य रहनु भएको छ। यससँगै अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री राणा बीच रहेको लामो समयदेखिको द्वन्द्व औपचारिक रूपमा फुटमा परिणत भएको छ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राणाले नयाँ पार्टी सिटै घोषणा हुने बताउनु भएको छ। आफूमा बितेको 4 वर्ष सकसपूर्ण अवस्थाबाट गुज्रेको उहाँको भनाइ छ। संस्थापन पक्षले राणा सक्रिय राजाको पक्षमा भएको, संवैधानिक राजतन्त्रमा अघि बढ़ने पार्टीको नीति विरूद्ध उभिएको, संगठन कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ। राणा पक्षले भने अध्यक्षले फरक मत राख्ने नेता तथा कार्यकर्ताले अनावश्यक कार्यवाही गरेकोमा संघर्ष गरेको बताउनुभयो। गएको चैतमा महामन्त्री राणाले नेतृत्वमा काठमाडौँमा भएको बेलाले अध्यक्ष लिङदेनलाई पत्र लेख्दै जेठमा महाधिवेशन गर्ने गरी मिति तोक्न माग गरेको थियो, तर संस्थापन पक्षले महाधिवेशन नबोलाएपछि पार्टी फुटेको हो।
0: भेरी खबरमा अब खेल खबर। नियर कप फुटबलको उपाधि घरेलु टोली वीरेन्द्रनगरले जितेको छ। सुर्खेत रंगशालामा भएको फाइनलमा जुम्लालाई 1-0 गोलअन्तरले हराउँदै वीरेन्द्रनगरले उपाधि उचालेको हो। वीरेन्द्रनगरले खेलेको 5 मिनटमा गरेको गोल नै उपाधि जित्न पर्याप्त भयो। जुम्ला दोस्रो सेमी फाइनलमा सुर्खेतको सिम्तालाई 4-0 र वीरेन्द्रनगरले पहिलो सेमी फाइनलमा सुर्खेत पञ्चफुरीलाई पेनाल्टी सुट आउटमा 6-5 गोल अन्तरले हराउँदै फाइनल भिडन्त पक्का गरेका हुन्। जितसँगै उपाधि विजेता वीरेन्द्रनगरले 4 लाख र उपविजेताले जुम्लाले 2 लाख रूपियाँ प्राप्त गरेका छन्। कर्णाली प्रदेश फुटबल संघको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा कर्णालीका जिल्ला र पालिका गरीब 13 टोलीको सहभागिता रहेको थियो।
1: कुशल भुर्तेलले 20 पटक शतकीय पारीसँगै नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट एसोसिएट क्रिकेट प्रतियोगितामा छनौट भएको छ। समूह यो अन्तर्गत सिंगापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको हो। विषय 76 रनको चुनौतीपूर्ण लक्ष्य पाएको मलेसिया निर्धारित 20 ओभरमा 9 विकेटको क्षतिमा 108 रनमा समेटेको लगातार दोस्रो जित निकालेको नेपालले यसअघि पहिलो खेलमा चीनलाई 281 रनले हराएको थियो। मलेसियाका लागि कप्तान सैयद अजिजले 45 बल्ल 6 चौका 2 छक्काको सहयोगमा 55 रनको अर्धशतकीय पारी खेले पनि अरूको ब्याट चल्न सकेन। नेपालका शेर मल्लले 3 तथा सन्दीप लामिछाने, करण केसी, सम्पाल कामी, दिपेन्द्र सिंह एली र कुशल मल्लले 1-1 विकेट लिनुभयो।
0: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भोलिदेखि 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगितामा देशका 7 प्रदेशका खेलाड़ीहरूको सहभागिता रहनेछ। प्रतियोगिता 11 दिनसम्म सञ्चालन हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष तथा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदम खड्काले प्रतियोगितामा आईसीसी 19 वर्ष मुनिको महिला विश्वकपका लागि नेपाली टोली छनौटको आधारका रूपमा खेल सञ्चालन हुने बताउनु भएको छ।
1: खेल खबर सँगै साँझको भेरी खबर सकियो। विदा हुन गएसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: बीस मेगावटसम्मको जलविद्युत आयोजना आफैले निर्माण गर्ने कर्णाली प्रदेश सरकारको घोषणा। कर्णालीवासीलाई सियर लगानी गर्न आह्वान गर्ने।
1: भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर 1 जना बालकको मृत्यु। रोपामा जीव दुर्घटना हुँदा 3 जनाको ज्यान गयो।
0: गर्मी बढेपछि नेपालगंजमा चरा चुरुङ्गी बचाउ अभियान शुरू।
1: र मेरक फुटबलको उपाधि घरेलु टोली वीरेन्द्रनगरलाई। जुम्ला उपविजेता भोलिदेखि वीरेन्द्रनगरमा 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट हुने।
0: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन छ सधैँ बाघ छै।
1: रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला साँझको 7 बजेको छ।
3: हार्दिक आमन्त्रण। यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बिहान 6:30 पतञ्जलि योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरू पूज्य साधवी श्री देवकृपा ज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। बृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते समय बिहान 4:30 बिहान 6:30 स्थान ठाकुरबाबा नगरपालिका 7 कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
2: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
4: यही जेठ 23 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि
2: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कोलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
6: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 9703500450।
0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न रेडियो एफएमबाट सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुनेछ। आजको प्रहरी कार्यक्रममा हामीले प्रहरी समाचारका साथमा नाटक

0: प्रणालीको पारदर्शिता, सुशासन तथा आर्थिक स्थायित्व कायम गर्न सम्पत्ति शुद्धिकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी तथा आम विनाशका हात हतियारसँग सम्बन्धित वित्तीय अपराध नियन्त्रण अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। यस्ता अपराधको अनुसन्धान तथा निगरानीमा सम्बन्धित निकाय बीच प्रभावकारी समन्वय, सूचना आदान प्रदान र दक्ष जनशक्ति उत्पादन गरी वित्तीय अपराधका नयाँ प्रवृत्ति र चुनौतीहरूलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो। सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले वित्तीय अपराधको स्वरूप दिन प्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै यस्ता अपराधको सफल अनुसन्धानका लागि प्राविधिक ज्ञान, अनुसन्धान सिप र अन्तर निकाय समन्वय अपरिहार्य रहेको बताउनुभयो। प्रहरीले हुण्डी कारोबार, संगठित अपराध, मानव बेचबिखन तथा लागू औषध ओसार पसार, आपराधिक लाभ, ठगी जस्ता अपराधहरूको सफल अनुसन्धान गर्न प्रमाण संकलन, वित्तीय विश्लेषण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय तथा सहकार्य गर्दै आइरहेको उहाँले बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले सम्पत्ति शुद्धिकरण तथा आतंककारी वित्तीय लगानीसँग सम्बन्धित अपराध नियन्त्रण, राष्ट्रिय सुरक्षा र आर्थिक सुशासनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले नेपाल प्रहरीले यस क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्दै आएको उल्लेख गर्नुभयो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले तालिमको महत्व सम्बन्धी जानकारी दिनुभएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीले स्वागत मन्तव्य तथा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मनासिंहले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सम्पत्ति शुद्धिकरण, आतंककारी वित्तीय लगानी तथा आम विनाशका हात हतियार निर्माण वा विस्तारसँग सम्बन्धित वित्तीय अपराधको अनुसन्धान, कानूनी व्यवस्था, जोखिम पहिचान तथा अनुसन्धान प्रविधिका विषयमा प्रशिक्षण प्रदान गरिएको छ। वित्तीय अपराधको बदलिँदो स्वरूपलाई मध्यनजर गर्दै अनुसन्धान अधिकृतहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले अपराधको प्रभावकारी अनुसन्धान तथा नियन्त्रणमा सहयोग पुग्नेछ। 5 कार्य दिन अवधिको उक्त तालिममा कोशी प्रदेश अन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने प्रहरी इकाईका अनुसन्धान शाखामा कार्यरत 24 जना जुनियर प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ।
1: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा जेठ 18 गते आयोजित कार्यक्रम बीच काठमाडौँ उपत्यकामा इन्टिग्रेटेड ट्राफिक म्यानेजमेन्ट सिस्टम सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ। सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक पुलिस मिरर 2026 लोकार्पण गर्नुभयो। साथै उहाँले उक्त ट्राफिक पुलिस मिरर निर्माणमा सहयोग पुर्याउनु हुने महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले गोष्ठी अत्यन्त महत्वपूर्ण एवं समय सापेक्ष प्रयासको रूपमा स्थापित भएको उल्लेख गर्दै गोष्ठीले नीति निर्माणकर्ता, कार्यान्वयन गर्ने निकाय, विज्ञ, सरकारवाला संस्था तथा समुदायलाई एउटै मञ्चमा भेला भएर सामूहिक प्रयासमा सड़क सुरक्षा एवं ट्राफिक व्यवस्थापनको क्षेत्रमा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गर्न सफल भएको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले सड़क सुरक्षा कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै सबै सरकारवाला निकायले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक ग्रहण गरी अझ उच्च स्तरको समन्वयका साथ अगाडि बढ्ने प्रतिबद्धता र कार्यान्वयनको आवश्यकता रहेको बताउनुभयो। सबै सरकारवाला निकायहरूले वैज्ञानिक ट्राफिक व्यवस्थापन एवं सड़क सुरक्षालाई थप व्यवस्थित बनाउँदै नियम तथा कानून कार्यान्वयनमा निष्पक्षता, पारदर्शिता एवं प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने तर्फ उहाँले जोड़ दिनुभयो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक पुलिस मिरर प्रकाशनको औचित्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा ट्राफिक विज्ञ सुनिल पौडेलले इन्टिग्रेटेड ट्राफिक म्यानेजमेन्ट सिस्टम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो भने प्रोफेसन होल्डिङ प्रालीका निर्देशक राजेन्द्र प्रसाद त्रिपाठीले गोष्ठीको औचित्य सम्बन्धी आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित उक्त कार्यशाला गोष्ठीको शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले उद्घाटन गर्नुभएको थियो। गोष्ठीमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, यातायात व्यवस्था विभाग, सड़क सुरक्षा परिषद, सड़क बोर्ड नेपाल, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, थापाथली इन्जिनियरिङ क्याम्पस, नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन एनएआईएमए, क्रिन्सन टेकका प्रतिनिधिहरूले सड़क सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो। तथ्यमा आधारित विश्लेषण, नीतिगत सुधार, प्रविधिको प्रभावकारी प्रयोग, बहुनिकाय समन्वय मार्फत दिगो समाधान तथा अन्तर्राष्ट्रिय अभ्यासको

0: जानकारी लिने उद्देश्यले उक्त उच्च स्तरीय कार्यशाला आयोजना गरिएको हो। काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप र जाम व्यवस्थापनका लागि दीर्घकालीन रणनीति, सड़क दुर्घटना न्यूनीकरण तथा मृत्यु दर घटाउन बहुआयामिक प्रभावकारिता, सवारी आयात, लाइसेन्स प्रणाली, स्क्रैप नीति, राइट सेयरिङ नियमन लगायत नीतिगत सुधार, इन्टेलिजेन्ट ट्राफिक सिस्टम आईटीएस, ई चलान, एएनपीआर, सीसीटीभी जस्ता प्रविधिको विस्तार र समन्वित प्रयोग र एनआरएसएपी 2021-2030 को लक्ष्य प्राप्तिका लागि संस्थागत समन्वय र प्रतिबद्धता सुदृढ गर्नु उक्त कार्यशाला गोष्ठीको मुख्य उद्देश्य रहेको छ।
1: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूले नवीनतम सोच एवं थप सृजनशील भए कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै आफूलाई प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक जनमुखी इमानदारी एवं निष्ठापूर्वक सम्पादन गर्नुपर्ने बताउनु भएको छ। हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई जेठ 20 गते नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवं उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो। प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक शुद्धिकरण एवं सुदृढीकरणलाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धिमा थप योगदान पुग्ने गरी जिम्मेवारी वहन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो। शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी पारदर्शी, समय सापेक्ष एवं नागरिक मैत्री सेवाभावका साथ नतिजामुखी कार्य सम्पादन गर्नुपर्ने उहाँले जोड़ दिनुभयो। प्रहरी महानिरीक्षक कार्कीले संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने बताउनुभयो। सबै प्रहरी कर्मचारीहरू चेन अफ कमाण्ड भित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरूको क्षमता विकासका साथै समस्या तथा गुनासोको उचित व्यवस्थापन गर्दै उदाहरणीय नेतृत्व प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो।
2: अपराध समाचार।
0: लमजुङ जिल्ला कोलासोथार गाउँपालिका नौका 62 वर्षीय देवबहादुर सार्कीको हत्या गरेको अभियोगमा तीनजनालाई जेठ 18 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा देवबहादुरको श्रीमती 26 वर्षीय लक्ष्मी नेपाली, कास्की जिल्ला पोखरा महानगरपालिका 26का 38 वर्षीय राम आकाश विश्वकर्मा र मादी गाउँपालिका 3का 56 वर्षीय आसपुरे कामी रहेका छन्। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ नाटक हेरफेर।
3: हजुर म्याम,
4: अहिले मोटरसाइकल चोरीका घटना एकदमै बढ़िरहेका छन्। अलिक कडाईका साथ चेक जाँच गर्नु पर्ला है, अनि यो कुरा ड्युटीमा खटिने सबै प्रहरी कर्मचारीलाई पनि जानकारी गराउनु होला।
3: हस् हजुर, म त्यसै गर्छु। जय नेपाल।
4: जय नेपाल। भनेपछि पार्किङबाट मोटरसाइकल चोरी गर्ने अनि नम्बर प्लेट हेरफेर गरेर चलाउने होइन त तपाईँको काम?
3: यो मोटरसाइकल मैले चोरेको होइन हजुर।
4: तपाईँले चलाएको मोटरसाइकल कसले चोरेको हुन्छ त? बरु भन्नुहोस्, आजसम्म अरू कतिवटा मोटरसाइकल चोरी गर्नुभयो र यसमा कस कसको संलग्नता छ?
3: म्याम, खासमा मैले यो मोटरसाइकल एक हप्ता अघि मात्रै सेकेन्ड ह्यान्डमा किनेको हुँ हजुर।
4: किनेको हुँ
3: हजुर म्याम, सस्तोमा मोटरसाइकल पाए भनेर किनिहाले केही दिन अघिको कुरा हो म्याम। मैले फेसबुक मार्केट प्लेसमा सस्तोमा मोटरसाइकल देखेर हेर्न भनेर त्यहाँ गएको थिएँ।

0: भाइ नमस्कार।
1: नमस्कार
0: भाइ, मैले त्यो मार्केट प्लेसमा एउटा पल्सर मोटरसाइकल हेरेको थिएँ, फोन गर्दा हेर्न आउनु भन्नुभएको थियो, म त आएँ।
1: ए, तपाईँको?
0: हजुर दाई, हजुर।
1: त्यो 6646 नम्बरको रातो पल्सर हेर्नु भएको हो तपाईँले?
0: हजुर, हो दाई, हो, त्यही हो मैले हेरेको।
1: ल, खत्तम भयो नि, अघि मात्रै बिक्री भयो, अर्कै एकजना मान्छेले पो लगाउँथ्यो त्यो त।
0: ए, तेरिका हो र भने दाई।
1: हो नि, भाइलाई कति मूल्यसम्मको चाहिएको हो र? अरू पनि त छ नि तन्नै।
0: मलाई त जति सक्दो सस्तो पाए हुन्थ्यो नि दाई, त्यो रातो पल्सर साह्रै चित्त बुझ्दो थियो, बिक्री भएछ।
1: ए, त्यति मूल्यमा त कुनै पनि आउँदैन क्या भाइ, कि कागज पत्र नभएको लिने हो त?
0: कागज पत्र नभएको के हो दाई त्यस्तो भयो चाहिँ फेरि?
1: यसो करसर नतिरेको मोटरसाइकल नि भाइ, ब्लू बुक नभएको मोटरसाइकल भनौ न त्यसलाई।
0: कागजात बिनाको त के किन्नु हौ दाई?
1: सस्तोमा त त्यस्तै मात्र पाउने हो क्या भाइ, घर अफिस गर्न मैले त चलाइरहेको छु, 55,000 दिनु, यही लैजानु कि?
0: 55,000 यो मोटरसाइकल हेर्दा त राम्रो छ त दाई।
1: नराम्रो भए तपाईँलाई लैजानु भन्थे त म, लामो यात्रामा ननिस्कने, गाउँ घरतिर चलाउने हो भने पास गर्ने झन्झट पनि नहुने, लग्यो चलायो बडा आनन्द। लिनुहोस् त, भोलि एकपल्ट आफै चलाएर हेर्नुहोस् त।
0: हुन्छ दाई, हुन्छ।

0: कन्डिसन त दामी रहेछ त भाइ.
1: म आफैले चलाएर आएको मोटरसाइकल हो नि त यो त, अनि हुँदैन त कन्डिसनमा.
0: हुन त मैले पनि यसो बङ्गुरको दाना पानी ओसार्नको लागि भनेर सस्तो मोटरसाइकल खोजेको थिएँ दाइ, फेरि यसको कागज पत्र छैन रहेछ. भोलि अप्ठ्यारो पो पर्ने हो कि त्यो पो तनाव भयो दाइ.
1: केही अप्ठ्यारो पर्दैन भाइ, ढुक्कले चल्नुहोस्. मेरो आफ्नै भिनाजुको नाममा छ, त्यति कर नतिर्नाले सस्तोमा दिएको हुँ. चल्लासम्म चलाउनुहोस्, चल्न छोडेपछि कवाडीलाई दिनुहोस्, न कर तिर्ने झन्झट न बिमा गर्ने खर्च.
0: त्यसपछि 55,000 तिरेर लिएर आए हजुर. चोरीको मोटरसाइकल, त्यो पनि नम्बर प्लेट चेन्ज गरेको भन्ने त मलाई केही थाहा थिएन हजुर. बल्ल हजुरले भनेपछि थाहा पाए. आफ्नै भिनाजुको नाममा छ पो भन्दै थियो त्यो मान्छेले त. कर मात्रै नतिरेको हो भन्थ्यो होला त नि भन्ने लाग्यो म्याम.
2: सुन्नुहोस् है, दुरुस्त कागज पत्र बिना आफ्नै सवारी साधन त चलाउन पाइँदैन भने तपाईँले त कागज पत्र नभएको थाहा पाउँदा पाउँदै किनेर चलाउनु भएको छ. यो कतिसम्मको लापरवाही हो भन्नुहोस् त.
0: त्यो त हो म्याम, सस्तोमा मोटरसाइकल किन्न खोज्दा यसरी फसेँ म्याम. मैले लोभ गर्न हुँदैन थियो, फेरि यसरी चोरीको मोटरसाइकल बेचे होला भन्नेतिर त मेरो ध्यानै गएन हजुर.
2: हेर्नुहोस् है भाइ, सेकेन्ड ह्यान्ड मोटरसाइकल किन्दा धेरै कुरामा ध्यान दिनुपर्छ, नत्र भने फसिन्छ.
0: त्यही त म्याम, ध्यान दिनुपर्ने कुराहरू भन्नाले के होला म्याम, मैले त त्यति गल्ती गरे जस्तो लाग्छ.
2: ल सुन्नुहोस् है, सुरुमा त सेकेन्ड ह्यान्ड सवारी किन्दा कागजात रहे नरहेको बुझ्नुपर्छ. सवारी साधनको ब्लुबुक जाँच गरेर मात्रै किन्नुपर्छ. साथै ब्लुबुकमा उल्लेख गरिएको चेसिस नम्बर र सवारी साधनको चेसिस नम्बर मिलेको छ कि छैन त्यो पनि चेक गर्नुपर्छ.
0: त्यही त म्याम, म त झन् सस्तोमा पाएँ भनेर ब्लुबुक समेत छैन भन्दा पनि किने, ठुलो गल्ती भयो हजुर मबाट.
2: त्यो त भयो, अनि अर्को महत्वपूर्ण कुरा, सवारी साधन किन्दाखेरि त्यो सवारी साधनको बिमा गरेको छ कि छैन, बिमाको रकम तिरेको छ कि छैन, कर तिरेको छ कि छैन, अथवा चोरीको सवारी साधन पो हो कि होइन भन्ने कुरामा चाहिँ अझै विशेष ध्यान दिनु. यदि सवारी बेच्ने व्यक्तिले बिमा गरेको भए त्यही बिमा किन्नेको नाममा ट्रान्सफर गरिन्छ.
0: ए हजुर हजुर म्याम.
2: अनि अर्को कुरा, सेकेन्ड ह्यान्ड सवारी साधन किन्दा किन्ने र बेच्ने व्यक्ति बीच सम्झौता पनि बनाउनु पर्छ. सेकेन्ड ह्यान्ड सवारी साधनको वारेन्टी नहुने भएकाले त्यसको राम्ररी यान्त्रिक परीक्षण गरेर मात्रै लिनुपर्छ. सकभर त्यस्तो सवारी साधन किन्दा मेकानिक वा चिने जानेको व्यक्तिबाट मात्रै लिनुपर्छ. यसो गर्दा चाहिँ भविष्यमा आउने संकटबाट दुवै पक्ष जोगिन्छ. बुझ्नुभयो?
0: हो रहेछ म्याम, यति कुरामा ध्यान दिएको भए त म फस्ने नै रहेन सुनि. सस्तोमा पाएँ भनेर कागज पत्र बिनाको मोटरसाइकल किन्नु नै मेरो ठुलो गल्ती भयो हजुर, मलाई माफ गरिदिनुहोस्.
2: हेर्नुहोस् है, यो मोटरसाइकल चोरी भएको भनेर परेको निवेदन अनुसार चाहिँ यही हो भनेर प्रमाणित पनि भइसकेको छ. अब त्यो मोटरसाइकल तपाईँलाई कसले बेचेको हो हामीलाई देखाउनुहोस् र अनुसन्धानमा सहयोग गर्नुहोस्, तर यसमा तपाईँको पनि गल्ती छ, त्यसैले कानून अनुसार सजाय भने तपाईँले पनि भोग्नु पर्ने हुन्छ है. सही साहब?
3: हजुर म्याम.
2: उहाँलाई लिएर त्यो मोटरसाइकल कसले बेचेको हो तुरन्त उसलाई पनि पक्राउ गर्नुहोस् र बाँकी अनुसन्धान प्रक्रिया अघि बढाइहाल्नुहोस् है.
3: हस् म्याम, म त्यसै गर्छु. जय नेपाल म्याम.
2: एथेन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक हेरफेर. यस नाटकका लेखक दीपकराज विश्वकर्मा. नाटकमा भाग लिने कलाकारहरू राजन कार्की, अम्बिका केसी र दीपकराज विश्वकर्मा.
4: हवस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र मिनरुवा बज्जाचार्य, सहकर्मी अम्बिका केसी र म दीपकराज विश्वकर्मा पनि बिदा हुन्छु. तपाईँको समय शुभ रहोस्. जय नेपाल.
5: गर्जन्छ सधैँ बाघ झैं, बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज.

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: हार्दिक आमन्त्रण। यही जेठ 24 गति देखि 28 गते सम्म दैनिक रूपमा बिहान 4:30 देखि बिहान 6:30 सम्म पतञ्जली योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपा ज्यूबाट यो कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। बृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते समय बिहान 4:30 देखि बिहान 6:30 सम्म स्थान ठाकुरबाबा नगरपालिका साथ कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाजै।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भोलिगाउँ बजार बर्दिया।
2: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
3: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: हार्दिक आमन्त्रण। यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बिहान 6:30 पतञ्जली योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपा ज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। वृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते। समय बिहान 4:30 बिहान 6:30। स्थान ठाकुरबाबा नगरपालिका 7 कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
5: गर्जन छ सधैँ बाघ झैं। रेडियो टाइगर 90.2 मेगाहर्ज।

तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैं, बाघ छै।

0: सन्जो कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857033582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
1: देशभरिको सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन मार्फत प्रत्येक शुक्रबार साँझ 7 बजे
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
4: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवनराज पौडेलको नमस्कार आज कार्यक्रममा अध्ययन विधा दुरूपयोग गर्ने त्रिविका प्राध्यापकहरूबाट 10 करोड़ भन्दा बढ़ी रकम फिर्ता छानबिन समितिका संयोजक भन्छन्
5: सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नु अरबौं पैसाहरू उठ्ने सम्भावना छ
4: धवल शमशेर राणा सहितका नेताहरूद्वारा राप्रपा परित्याग पार्टीको एजेण्डा तुहाउन नेतृत्व नै अग्रसर भएको आरोप
6: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ विचार मिल्नेहरूसित सरसल्लाह भइरहेका छन् र पोजिटिभ सिग्नलहरू धेरै ठाउँबाट आएको छ
4: र लेबनन इजरायल युद्ध विराम सम्झौता अस्वीकार्य भएको हिजबुल्लाहको प्रतिक्रिया तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
7: इरानको समर्थन पाएको हिजबुल्ला समूहका नेताले लेबनन र इजरायल बीचको सम्झौता आत्मसमर्पण र पराजय भएको टिप्पणी गरेका छन् नईम कासिमको उक्त धारणाले अमेरिकी मध्यस्थतामा भएको युद्ध विरामलाई थप अवमूल्यन गर्छ जसलाई लेबननका राष्ट्रपतिले सार्थक शान्तिका लागि अन्तिम मौका भनेका थिए नईम कासिमले लेबननका गाउँहरूमा बम खसाल्ने कार्य जारी रहेसम्म उत्तरी इजरायलमा शान्ति नहुने बताए युद्ध विराम सम्झौतामा लेबननको सेनाले दक्षिणमा आफ्नो नियन्त्रण बढ़ाउने प्रयास गर्ने भनिएको छ एक सिख व्यक्तिले एक श्वेत विद्यार्थीको हत्या गरेको मामिलामा प्रहरीको भूमिकालाई लिएर व्यक्त भइरहेका आक्रोशका माझ युकेका प्रधानमन्त्री कियर स्टार्मरले इलोन मस्कले ब्रिटेनमा विभाजन बढ़ाउन खोजेको आरोप लगाएका छन् मस्कले उक्त घटनाबारे सक्रिय रूपमा पोस्टहरू गरिरहेका छन् र अति दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू शेयर गरेका छन् उनले प्रहरी विरूद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन् स्टार्मरले भने मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन् विभाजन बढ़ाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौ हामी तर्कसंगत र सहिष्णु मानिसहरू हौं प्रधानमन्त्री कियर स्टार्मर छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झुटो आरोप लगाएका थिए यो घटनाले हत्या भएको साउथह्याम्पटनमा हिंसात्मक झडपहरू निम्त्याएको छ दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै 2 परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानूनी एवं अस्वीकार्य भएको जनाएको छ सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँडफाँट गरेको थियो अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ 6 दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन् बोल्नै नसक्ने र दुईटै हत्केला हिउँले खाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाड़ी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ यो बीबीसी नेपाली सेवा हो
4: साझा पक्षमा पुनः स्वागत छ त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झण्डै 10.5 करोड़ रूपियाँ असूल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ। देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरूपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्रेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम शुरू भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा अध्ययन विदा सुविधाको दुरूपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौं।
5: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विधा चाहिँ प्रोभिजन छ, अधिकतम 5 वर्षसम्म अध्ययन विधा दिन्छौ, तलब सहित दिन्छौ। र हामीले के एक्सपेक्ट गर्छौं भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्यताहरू हाम्रो क्लासरूममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छौँ। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसो नफर्किँदा नि एउटा शर्त छ, उहाँहरूले त्यति बेला खाइपाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्न पर्ने उहाँले कबुलियत गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलियत अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो व्यस्थिति आएको छ।
4: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
5: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई, हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ। र हामी सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल आउँदाखेरि एउटा होला, अरबौं पैसाहरू उठ्ने सम्भावना छ यसमा।
4: काफीजी, अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरूपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ, त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँहरूले?
5: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या नै समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू त्यसले बिहोर्नु पर्दैन।
4: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन?
5: दुईटा कुरा गर्नुपर्ने थियो, एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो, एउटा त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज सहित फिर्ता गर्ने दुईटा मध्ये एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ, अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
4: अन्त्यमा काफीजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
5: तीनटा आयाम जस्तो लाग्छ। एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्रिभुवनलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँजिएकै छ, एउटा ट्रागिक क्षति हेरिरहेका छौँ। अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेको छ। तेस्रो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विदा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर हुँदाखेरि त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा पनि समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौँ र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ त्यसलाई कार्यान्वयन गरेर जानुभयो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैनन्, सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौँ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
4: उनी थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफे। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। हामी 9:15 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। एउटा प्रसंग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको निम्तोमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्। अब अर्को प्रसंग, धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी संचालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्तत पार्टी छाड्ने निर्णय गरेका हुन्। राजसंस्था पुनर्स्थापनाको एजेण्डा बोकेको राप्रपामा फूट र एकीकरणको श्रृंखला नौलो भने होइन। एक रिपोर्ट, आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको एजेण्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने,
6: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ। एउटा दोहोरो रूपले उभिने र एजेण्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ। त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
4: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको, राजसंस्था पुनर्स्थापनाको आन्दोलन तुहाउन अग्रसर भएको तथा पार्टीको एजेण्डा लत्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने एजेण्डा बोकेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङ्गदेनले भने ती आरोपहरूलाई भ्रामक भने।
8: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौँ जे भनौँ हामी जुन सरकारमा गयौं त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
4: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङ्गदेनको भनाईलाई अस्वीकार गरेनन् तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
6: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नै गरे है, हामीले मैले निर्णय गरे है, मेरो अब्जेक्सन जेमा थियो अब्जेक्सनहरू थियो त्यो निर्णयमा सिग्नेचर उहाँकै छ मेरो छैन।
4: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङ्गदेनले भने नेतृत्व र पार्टी सञ्चालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
8: अब निकट भविष्यमा महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
4: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
6: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी फोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिँ राप्रपामा नफर्किने गरी हामी निस्क्यौं।
4: राणा पक्षधारहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा अर्थ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबननका लागि एउटा प्रस्तावित युद्ध विरामलाई हिजबुल्लाह लडाकु समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्ध

यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज.
2: रेडियो टाइगर स्टुडियो टाइम. यति बेला रात्रिको 9 बजेको छ.

रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।